0: अलि भड्किन सक्नेछ। बोल्दा शब्द छाडेर प्रयोग गर्नु राम्रो हुनेछ। साथीहरूसँगको कुराकानीले मन हलुका बनाउनेछ। यात्राको सम्भावना पनि रहेको छ। बाहिर निस्कन मन पनि लाग्नेछ। कामको जिम्मेवारी पूरा गर्न अलि बढी प्रयास गर्नुपर्नेछ। घरको विषयमा छलफल हुन सक्छ। पुराना साथीको सम्झना हुन सक्छ। पैसाको विषयमा सानो निर्णय सोचेर मात्र लिँदा के राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहने देखिन्छ। आजको अनुभवबाट केही नयाँ सिक्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिको लागि आज मनमा धेरै कुरा एकैचोटि चल्न सक्छ। पैसाको बारेमा नयाँ सोच आउन सक्छ। काममा ध्यान दिन खोज्दा बीच बीचमा अरू कुराको सम्झना आउन सक्छ। परिवारसँग सानो कुरामा मतभेद पनि हुन सक्छ। बोल्दा नरम शब्द प्रयोग गर्दा निकै राम्रो हुनेछ। कसैको सहयोगले काम सजिलो पनि हुन सक्नेछ। पुरानो काम सम्झेर सुधार गर्ने मौका पनि आउनेछ। सानो यात्राको सम्भावना पनि रहेको छ। अनावश्यक खर्चबाट जोगिँदा निकै राम्रो हुनेछ। स्वास्थ्यमा खासै समस्या देखिँदैन। आज लिएको निर्णयले आगामी दिनमा निकै राम्रो फाइदा हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूको लागि आज तपाईँको मन चलचल रहन सक्छ। नयाँ कुरा सिक्न मन लाग्न सक्छ। साथीभाइहरूसँग धेरै कुरा गर्ने मौका पनि मिल्नेछ। काममा छिटो निर्णय लिनुपर्ने अवस्था पनि आउनेछ। बोल्दा स्पष्ट रूपमा कुरा राख्नु निकै राम्रो हुनेछ। परिवारमा सानो छलफल हुनेछ। पुरानो योजना फेरि सम्झना आउनेछ। बाहिर निस्केर हावा खान मन लाग्ने दिन पनि रहेको छ। खर्च गर्दा अलि ध्यान दिनु राम्रो हुनेछ। स्वास्थ्य ठिकै रहनेछ। आज शुरू गरेको सानो कामले भविष्यमा राम्रो नतिजा दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आज मन अलि संवेदनशील बन्न सक्नेछ। सानो कुराले पनि मन छोएर जान सक्छ। काममा अरूको कुरा सुन्नु पर्नेछ। परिवारको सहयोगले मनलाई बल दिनेछ। बोल्दा भावनामा बगेर निर्णय नगर्दा राम्रो हुनेछ। पुराना सम्झनाले मन भरिन सक्छ। घरको काममा समय बित्ने अवस्था रहेको छ। खर्चमा समयमता अपनाउँदा निकै राम्रो हुनेछ। आरामको खाँचो महसुस हुन सक्छ। स्वास्थ्य सामान्य देखिनेछ। आज धैर्य राखेर अघि बढ्दा निकै राम्रो हुनेछ। पाँचौं राशि सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि आज तपाईँको बोल्ने शैलीले अरूलाई प्रभावित पार्न सक्नेछ। काममा नेतृत्व गर्ने अवसर पनि तपाईँलाई रहेको छ। साथीहरूसँग भेटघाट हुन सक्ने दिन पनि रहेको छ। सानो योजना बनाउने सोच आउनेछ तपाईँको मनमा। परिवारमा सल्लाह माग्ने अवस्था पनि रहेको छ। खर्चको विषयमा अलि सोचेर कदम चाल्दा निकै राम्रो हुनेछ। पुरानो काम पूरा गर्ने मौका पनि मिल्नेछ। बाहिर निस्केर मन ताजा बनाउन सक्नुहुनेछ। अनावश्यक रिसबाट आज टाढा रहँदा निकै राम्रो हुनेछ। स्वास्थ्य ठिकै रहने देखिन्छ। आज सक्रिय भएर अघि बढ्दा काममा सफलता मिल्ने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज काममा ध्यान केन्द्रित गर्नुपर्ने दिन रहेको छ। सानो गल्तीले ठूलो असर पार्न सक्छ। बोल्दा तथ्यमा आधारित कुरा गर्नु राम्रो हुनेछ। परिवारसँग सानो योजना बनाउन सक्नुहुनेछ। पुरानो काम मिलाउने मौका पनि आज रहेको छ। खर्चको विषयमा हिसाब राख्नु निकै राम्रो हुनेछ। साथीको सल्लाहले राम्रो काम दिनेछ। बाहिरको हावा पानीले मन हलुका बनाउनेछ। काममा थकान महसुस हुन सक्छ। स्वास्थ्यमा सामान्य ध्यान दिन आवश्यक रहेको छ। आज समय व्यवस्थापन गर्दा काम निकै सहज हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशिको व्यक्तिहरूका लागि आज तपाईँको मनले सन्तुलन खोज्ने देखिएको छ। दुई पक्ष बीच मिलाउने भूमिका तपाईँमा रहनेछ। साथीहरूसँग कुरा गर्दा मन खुसी हुनेछ। काममा सहकार्यले राम्रो नतिजा दिनेछ। बोल्दा नरम शब्द प्रयोग गर्नुहोला। परिवारसँग समय बिताउने मौका पनि आज रहेको छ। सानो निर्णय गर्दा सोचेर मात्रै गर्नुहोला। खर्चमा सन्तुलन राख्न आवश्यक रहेको छ। बाहिर निस्किएर मनलाई ताजा बनाउन मन लाग्दछ। स्वास्थ्य सामान्य रहने देखिन्छ। आज सहकार्य र समझदारीले तपाईँलाई निकै राम्रो फाइदा गर्नेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज तपाईँको मनमा गहिरो कुरा खेल्न सक्नेछ। कसैको व्यवहारले सोच्न बाध्य बनाउन सक्छ। काममा गोप्य कुरा सम्हाल्नु पर्ने अवस्था पनि रहेको छ। बोल्दा सिधा तर शान्त ढंगले कुरा गर्नु निकै राम्रो हुनेछ। परिवारसँग सानो छलफल हुनेछ। पुरानो कुरा सम्झेर मन भारी हुन सक्छ। खर्चमा समयमता अपनाउँदा निकै राम्रो हुनेछ। एक्लै बस्न मन लाग्ने दिन पनि रहेको छ। स्वास्थ्यमा थोरै थकान महसुस हुन सक्छ। आरामले निकै फाइदा दिनेछ। आज आफूलाई नियन्त्रणमा राख्दा परिस्थिति सहज रूपमा अघि बढ्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको समय मध्यम रहनेछ। नयाँ कुरा जान्न मन लाग्नेछ। काममा नयाँ योजना बनाउने सोच पनि आउन सक्नेछ। परिवारसँग रमाइलो कुराकानी हुनेछ। साथीहरूसँग पनि भेटघाट हुनेछ। कतै बाहिर निस्केर समय बिताउन मन लाग्नेछ। बोल्दा हतार नगर्दा निकै राम्रो हुनेछ। परिवारसँग सानो छलफल हुनेछ। खर्च गर्दा सीमा तोकेर मात्रै गर्नुहोला। पुरानो लक्ष्य सम्झन आउन सक्छ, स्वास्थ्य सामान्य रहनेछ, थोरै व्यायामले पनि तपाईँलाई आराम दिनेछ। आज सकारात्मक सोच राखेर अघि बढ्दा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशिका व्यक्तिहरूका लागि आज जिम्मेवारीको भावना बढियो रहनेछ। काममा ध्यान दिनुपर्ने अवस्था रहेको छ। बोल्दा स्पष्टसँग कुरा राख्नु राम्रो हुनेछ। परिवारसँग कामको कुरा सेयर गर्न सक्नुहुनेछ। खर्चको विषयमा सोचेर मात्रै निर्णय लिनुहोला। पुरानो काम पूरा गर्ने मौका आज रहेको छ। साथीको सहयोगले भएको काम सम्पन्न हुनेछ। बाहिरको छोटो दूरीको यात्रा गर्न पाइनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ। आरामको खाँचो रहेको छ। आज निरन्तर प्रयासले ठूलो उपलब्धि हासिल हुनेछ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज नयाँ सोच र विचार आउन सक्छ। काममा फरक तरिका अपनाउन मन लाग्नेछ। साथीहरूसँग खुलेर कुरा गर्न सक्नुहुनेछ। बोल्दा आफ्ना भावना स्पष्टसँग राख्नुहोला। परिवारमा सानो छलफल हुनेछ। खर्च अलि बढी हुनेछ। ध्यान दिँदा निकै राम्रो हुनेछ। पुरानो योजना फेरि शुरू गर्ने सोच पलाउनेछ। बाहिर निस्केर मन ताजा बनाउन सक्नुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ। थोरै आरामले आज ऊर्जा दिनेछ। आज सृजनात्मक काममा समय दिन निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज तपाईँको मन अलि भावुक बन्न सक्नेछ। अरूको कुरा छिटो मनमा बस्न सक्छ। काममा ध्यान दिँदा दिँदै पनि बीचमा मन भड्किन सक्छ। बोल्दा भावनामा बगेर निर्णय नगर्दा राम्रो हुनेछ। परिवारको माया महसुस हुनेछ। खर्च गर्ने काममा निकै समयमा अपनाउनु होला। पुराना सपना सम्झनामा आउन सक्छ। एक्लै बस्न मन लाग्ने दिन परिरहेको छ। स्वास्थ्य सामान्य रहनेछ। आरामले मनलाई सान्त्वना दिनेछ। आज आफूलाई व्यवस्थित राख्दा काम सहज रूपमा अघि बढ्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारी सँगै अब लाग्यो आजको साइत। साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले आज उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुनौला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुड अथवा दही खाएर आजको सुनौला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्ने परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलाका शुभ लाभ आदि बेला बिहानमा 5:10 6:55 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गरेर छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:55 8:39 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:39 10:23 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:23 मध्याहमा 12:07 रोग बेला रहनेछ। मध्याहमा 12:07 दिनमा 1:51 उद्योग बेला रहनेछ। दिनमा 1:51 3:35 सहर बेला रहनेछ। दिनमा 3:35 5:19 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ भने दिनमा 5:19 7:03 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभ आदि बेलाको रातितर्फ लागौं। साँझमा 7:03 8:19 काल बेला, साँझमा 8:19 9:35 शुभ बेला रहनेछ। राति 9:35 10:51 रोग बेला, राति 10:51 12:07 उद्योग बेला रहनेछ। राति 12:07 1:23 चर बेला, राति 1:23 2:39 समय लाभ बेला रहनेछ। राति 2:39 3:55 अमृत बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:11 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लाग्दा सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
7: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
7: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज असार 15 धान दिवस सहित दही चिउरा खाएर मनाइँदै लेकमा 21औं रोपाई महोत्सव हिलोमा रमाए पर्यटक, छैटौं ह्यामजाहिले महोत्सव आज, मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। साउन महिनामा हुने पोलबम पदयात्रा सफल बनाउन वृहत तयारी बैठक सम्पन्न, तमु पेलु संघको महाधिवेशन असोजमा बोर्न धर्म सूचीकृत गर्न डेलिगेशन जाने निर्णय। गण्डकीको बजेट संसदबाट बहुमतले पारित, एकै मञ्चमा उभिएर 4 पूर्व प्रधानमन्त्रीको उद्घोष, कम्युनिस्टहरू मिल्नु पर्ने बनाए। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक प्री क्वार्टर फाइनलमा प्रवेश। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अछदा मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाइएर विदाई गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे सायद पर्ने जनविश्वास रहिआएको छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। गुरू गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबेत्य तक्रवद्यास्य कि प्रयोजनम भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा वृहत रूप लिएको छ। यसरी असार 15 गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। यता विक्रम सन् 2061 मक्सिर 29 गते मन्त्री परिषद निर्णय गरेर 62 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती रहेको छ। किसान वर्षभरका लागि छाक चुचाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजको दिन असारे भाकामा लोक दोहोरी बाहुँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ। छुपु र छुपु हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर कोडौला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहाराले पनि खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा बस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष अर्थात मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन नसकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालय भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाउँदै आएको छ। यता पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ आइतबार पोखराको सिसुवा देउराली खोला छेउमा 21औं रोपाई महोत्सव सम्पन्न भएको छ। पोखरा पर्यटन परिषदको आयोजना तथा वडा स्तरीय कृषि सञ्चार पोखरा 30 को स्थानीय व्यवस्थापनमा भएको उक्त महोत्सवले पोखरालाई सबै मौसम नछानी भ्रमण गर्न सकिने गन्तव्यका रूपमा पुनस्थापित गरेको छ। स्थानीय जीवन बहादुर बुढा थोकीको आठ रोपनी खेतमा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिवत उद्घाटन गर्नुभयो। प्रमुख आचार्यले परम्परागत कृषि संस्कृतिलाई जोगाउँदै वैज्ञानिक तथा आधुनिक प्रविधि अप्नाउनु आजको अनिवार्यता भएको बताउनुभयो। अहिले महानगरका ग्रामीण क्षेत्रका अधिकांश खेत बाँझैछन्। कतिपय ठाउँमा उत्पादन लागत नउठ्ने भन्दै जग्गा खाली छाड्न थालिएको छ। उनले भने पछिल्लो समय चक्लाबन्दी गर्ने अभियानहरू पनि शुरू भएको होइनन्, तर अब परम्परा जोगाउँदै उत्पादन लागत हिसाब गर्दै नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएको छ। नेपालीको मुख्य खाद्य बाली धानको रोपाईलाई पर्यटनसँग जोडेर परम्परागत कृषि प्रणालीबारे जानकारी दिने यो महोत्सवलाई निरन्तरता दिएको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारीले जताउनुभयो।
अफ सिजनको बेला पनि पोखरा जान मिल्छ। पोखराका सबै मौसमका लागि हो भन्ने महोत्सवले पुष्टि गरेको छ। उहाँले भन्नुभयो, नयाँ पुस्तालाई कृषि प्रणालीसँग जोड्ने र विदेशीलाई नेपाली परम्परागत कृषि प्रणालीको जानकारी दिन पनि महोत्सव सार्थक भयो। महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकसँग आन्तरिक पर्यटक, स्थानीय बासिन्दा र विभिन्न संघ संस्थाका प्रतिनिधिले खेतमा उत्रिएका र धान रोपाईको अनुभव लिए। किसानसँगै हिलोमा पसेर धान रोप्ने, हिलो खेल्ने र ग्रामीण जीवनशैलीलाई नजिकबाट महसुस गर्ने अवसर पाएका पर्यटकका अनुहारमा अनौठो उत्साह देखिएको छ। आयोजकका अनुसार पछिल्लो वर्षमा यो महोत्सव विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ। नेपाल भ्रमणमा आएका पर्यटकहरूले प्राकृतिक सुन्दरतासँगै नेपाली संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न पाउने भएकाले यस्ता कार्यक्रमप्रति आकर्षण बढ़दै गएको उनीहरूको भनाइ छ। पाँच हल गोरू, रोपाहार र खेताला सहित सजिएको महोत्सवमा असारे गीत, पञ्चेबाजा, नाचगान, पर्यटन दौड़, स्थानीयको दौड़, माछा समात्ने, रस्ता कसी र हिलोमा घैटो फुटाउने प्रतियोगिताले दर्शकलाई घटनौ मनोरञ्जन दिएको छ। कलाकार राजु परियार, शिवहरि ढुंगाना, जीवन दाहाल र तुलसी जीशीले आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवको अवसरमा पोखरा महानगरपालिकाले दुई अग्रणी कृषकलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गर्यो। किस्ती हिल कृषि तथा पशुपालन फार्मका संचालक ज्ञानबहादुर कार्की र हिब्रोन लाइभ स्टक फर्मका संचालक कमला पालपाली खड्कालाई प्रमुख आचार्यले नगद र सम्मान पत्र प्रदान गर्नुभयो। कार्कीले 65 रोपनीमा मकै, तरबुजा र विभिन्न तरकारी बालीसँगै पशुपालन गर्दै आउनु भएको छ भने खड्काले हेब्रोन लाइभ स्टक मार्फत आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रका रूपमा सञ्चालन गर्दै आउनु भएको छ। यो महोत्सव परम्परागत रूपमा 15 असारमा आयोजना हुँदै आएको थियो, तर यस वर्ष 15 असारमा ज्येष्ठी पूर्णिमा परेकाले किसानले हलो नचलाउने चलन अनुसार एक दिन अगाडि सारिएको हो। हिलेदौड़ प्रतियोगिताको पुरूषतर्फ हरि अधिकारी प्रथम र मोहन भट्टराई द्वितीय हुनुभयो। मल्लतर्फ स्वस्तिका गिरी प्रथम र मन्जु ठकुरी द्वितीय स्थानमा रहनुभयो। विदेशी सहभागी वर्गमा भारतका निखिलले प्रथम र फ्रान्सका ग्याबियलले द्वितीय स्थान हासिल गरे भने विद्यार्थीतर्फ पुरूषोत्तम परियार प्रथम र विवेक राणावार द्वितीय भए। रस्साकसी पुरूषतर्फ विकास, सन्तोष, आकाश, नारायण र गुरूङ दाई सम्मेलित टोली प्रथम हुँदा हेमलाल भट्टराई, राजु पौडेल, प्रकाश ओझा, मिलन ढकाल, रामबहादुर बुढाथुम रहेको टोली द्वितीय भयो। साउने गोरू दौड़ प्रतियोगितामा समरबहादुर परियार प्रथम र राम चन्द्रविक द्वितीय भए। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले यो महोत्सवलाई निरन्तरता दिएको हो। हिलोमा एक पटक, देशको माया सय पटक भन्ने मान्यतालाई जीवन बनाउने अभियानका रूपमा पनि यसलाई लिएको छ। महोत्सवलाई गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र पोखरा ओडा कार्यालय 30 सहयोग र प्रवर्धन गरेको थियो। रोपाई महोत्सव गत वर्ष पनि लेखनाथमै खास्टेदालमा भएको थियो। यता देवीस्थान सेवा समाज ह्याम्जाको आयोजनामा आज असार 15 गते 6 ह्याम्जा हिले महोत्सवको हुने भएको छ। महोत्सव अन्तर्गत हिले दौड़, रस्साकसी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शनी, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड़, आमा समूहबीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने, हिले भलिबल, फुटबल लगायतको प्रतियोगिता हुँदैछन्। महोत्सवको तयारी स्वरूप हिले ल्याउने कार्य सम्पन्न भएको छ। ह्याम्जालाई कृषि पर्यटनसँग जोड्ने विष्णुपादीका धार्मिक क्षेत्रको प्रबन्धन गर्न, आन्तरिक र बाह्य पर्यटकको आगमन बढ़ाउन, ह्याम्जाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेम्जा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठ जानकारी दिनुभयो। कृषकको चाडको रूपमा सञ्चालन हुने यस महोत्सवले कृषि क्षेत्रका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको समाजकी उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले बताउनुभयो। कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेम्जाको सान भन्ने नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ, जसमा विभिन्न स्थानीय कलाकारको प्रस्तुति समेत राखिनेछन्। प्रतियोगितामा प्रथम तथा द्वितीय हुने वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पोखरा महानगरपालिका वार्ड नम्बर 25 ह्याम्जाकी कार्यवाहक वडाध्यक्ष तथा कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिलसेनाज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ। असार 15 गते बिहान ठिक 9:30 बजे विष्णुपादुका माईस्थान मन्दिरबाट शुरू हुने झाँकी देवीस्थान मार्ग हुँदै मिलन चोक परिक्रमा गर्ने महोत्सव स्थल पुग्नेछ। सरकारले हरेक वर्ष असार 15 राष्ट्रिय धान दिवस मनाउँछ। यो दिवस
मनाउनुको अर्थ नेपालको प्रमुख खाद्यबाली धानको प्रबन्धनमा सघाउनु हो। यो सँगै सहकार भएर आउँछन् किसान पानी र मल। सरकार र विभिन्न संघ संस्थाले धान दिवस उत्साहपूर्वक मनाउने तयारी गरिरहँदा किसानको महारमा भने खुशी छल्किन सकेको छैन। अहिले धान रोपाईको सिजन हो, तर असारको मध्य भइसक्दा पनि धान रोपाईले अपेक्षित गति लिन सकेको छैन। एकातिर मनसून वायु पर्याप्त सक्रिय नहुँदा देशका अधिकांश भूभागमा खडेरी स्थिति सिर्जना भएको छ भने अर्कोतिर धान रोप्ने मुख्य सिजनले रासायनिक मलको चरम अभाव देखिएको छ। कृषि प्रधान मुलुक भनिए पनि हरेक वर्ष धान रोपाईको समयमा किसानहरूले भोग्नुपर्ने यी दुई ठूला समस्या यस वर्ष पनि दोहोरिएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा किसानहरू निराश भएका हुन्। रासायनिक मलको पनि समस्या सदाझै देखिएको छ। यस वर्ष दक्षिण एसियाली जलवायु मञ्चले नेपाल सहित यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा कम वर्षा हुने चेतावनी जहिले जारी गरेको थियो। मौसमविदहरूका अनुसार प्रशस्त महासागरमा विकसित भएको जलवायु चक्रका कारण मनसुनी वायु कमजोर बनेको हो। पूर्वी नेपालबाट ढिलो गरी प्रवेश गरेको मनसून देशको मध्य र पश्चिमी भागसम्म पुग्दा निस्किए जस्तै बनेको छ। विशेष गरी नेपालको अन्न भण्डार बानी तराई क्षेत्रका अधिकांश जिल्लामा तापक्रम 40 डिग्री सेल्सियसको आसपास पुगेको छ, जसले गर्दा खडेरीको स्थिति भयावह बन्दै गएको छ। नदी नालाहरूमा पनि पानीको भाव घटेको छ भने नहरहरू सुक्खा भएका छन्। यसले गर्दा आकाशे पानीको भरमा खेती गर्नुपर्ने साना किसानहरूले सबैभन्दा बढी मारमा परेको छ। खडीको प्रत्यक्ष सामना गरिरहेका बर्दियाका किसान रामलाल चौधरी यति बेला निकै ठूलो संकटमा परेका छन्। उनको 4 बिघा जमीनमा यसअघि जेठको अन्तिम साझासम्म धानको ब्याड तयार भइसक्थ्यो र असारको पहिलो हप्ताभित्रै रोपाई सकिन्थ्यो, तर यस वर्ष पर्याप्त वर्षा नहुँदा उनले ब्याडमा राखेको धानको बिउ नै पहेँलो भएर सुक्न थालेको छ। आफ्नो वर्षभरिको रोजीरोटी घुम्ने डरले उनले महँगो डिजेल किनेर बोरिङ मार्फत पानी तान्ने प्रयास गरिरहेका छन्। इन्धनको मूल्य अत्याधिक बढेको कारण उनलाई खेतीको लागत धान्न निकै मुस्किल परेको छ। दिनौ बोरिङ चलाउँदा जमिन मुनिको पानी सतह समेत घट्दै गएको र छिमेकी गाउँहरूमा स्याउलो ट्याबेलहरूले काम गर्न छाडेको पनि उनी भन्छन्। केही स्थानीय तहहरूले त भूमिगत पानीको अत्याधिक दोहन रोक्न बोरिङ चलाउन समेत प्रतिबन्ध लगाउन थालेका छन्, जसले रामला जस्ता हजारौं किसानलाई अलपत्र पारेको छनृ।

0: पोखरामा विगत 25 वर्षदेखि हुँदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रूपमा हुने भएको छ। केदारेश्वर महादेव बणी सेवा आश्रम समितिले यस वर्ष श्रावण महिनाको बोलबम पदयात्रालाई वृहत र थप व्यवस्थित बनाउन तयारी स्वरूप मन्दिर व्यवस्थापन समिति आयोजन सदस्य सल्लाहकार एवं विभिन्न संघ संस्थासँग पूर्व तयारी बैठक स्वरूप भेलाको आयोजना गरेको हो। यस वर्ष बोलबम यात्राको 25 वर्ष अर्थात रजत जयन्तीको अवसरमा विशेष कार्यक्रम समेत सञ्चालन गरिनेछ। केदारेश्वर महादेव बणी सेवा आश्रम तथा केदारेश्वर वैदिक गुरूकुल समितिका अध्यक्ष एवं पीठाधीश डाक्टर चितगन चैतन्य महाराजले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भीड़ लागे पनि बोलबम पैदल जलयात्रामा भक्तजन सहभागी कम हुने गरेको बताउनुभयो। हाम्रो संस्कृति संस्कारलाई पुस्तान्तरणका लागि घर घरबाट आफ्ना बाबु नानी सहित कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी हुन आमा नागरिकलाई आह्वान गर्नुभयो। केदारेश्वर महादेव मणि बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले श्रावण महिनाको प्रत्येक सोमबार बगरको घाटी स्थित 108 धारामा स्नान गरेर 8 किलोमिटर पैदल यात्रा सहित केदारेश्वर महादेव मणि बोलबम धाममा जलार्पण गरिने बताउनुभयो। उहाँले यसको शुरूआतसँगै नेपालीहरूमा श्रावण महिना बार्ने चलन चलेको बताउनुभयो। कार्यक्रममा समितिका मीडिया सल्लाहकार एवं रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले यस वर्ष केही विद्यालयको विद्यार्थी सहित उच्च पदस्थ विद्यार्थीलाई पनि सहभागी गराउन पहल गर्नुपर्ने बताउनुभयो। विगतका वर्षहरू जस्तै यो वर्ष पनि बोलबमलाई सफल बनाउन विभिन्न संघ संस्थाले साथ दिएको छ। पीठाधीश चितगंज महाराजको अध्यक्षतामा भएको तयारी भेलामा धार्मिक व्यक्तित्व मुक्तिनाथ अधिकारी समाजसेवी शिवनारायण विजुक्षे सामुदायिक सेवा केन्द्र बैदामका अल्छे ठाकुर प्रसाद बराल महिला सञ्जाल पोखरा छका उपाध्यक्ष मिठु लामिछाने मितेरी नारी समूहका अध्यक्ष सीता देवी अधिकारी शान्तिपाटन टोल विकास संस्थाका अध्यक्ष सीता पाण्डे पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचर दैविक शक्ति खोज तथा उपचार केन्द्रका सचिव प्रकाश भण्डारी दैविक शक्ति ज्योतिष संघका अध्यक्ष पदम बस्ताकोठी विश्व हिन्दू महासंघका जिल्ला महासचिव भूपेन्द्र गिरी एनबी व्यवसाय समितिका पूर्व तथा सल्लाहकार भुलेश कुमार लगायतले बोल्नु भएको थियो। भेलामा स्वागत समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराई र सञ्चालन सचिव ओमनाथ अधिकारीले गर्नुभएको थियो। भेलाले विभिन्न उपसमिति समेत गठन गरेको छ। प्रचार प्रसार संयोजकमा दुर्गा अधिकारी, प्रसाद व्यवस्थापन समितिमा तारक कुमार र पद्मा आचार्य, आर्थिक व्यवस्थापन समितिमा रामप्रसाद बस्ताकोटी र तमुला श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन समितिमा हरि आचार्य र तोत्र बानियालाई चयन गरेको छ। साथै सर्वत जल व्यवस्थापन समितिमा ईश्वरी पराजुली, स्वास्थ्य व्यवस्थापन समितिमा ओमनाथ अधिकारी, सरसफाई व्यवस्थापन समिति मूलथोक टोल विकास संस्था टेन्ट पाण्डाल व्यवस्थापनमा प्रदीप गुप्ता, पदयात्रा बाटोमा पानी झाँकी व्यवस्थापनमा विश्व हिन्दू महासंघ सांस्कृतिक समिति, स्काउट परिचालनमा लक्ष्मण गौतम, भेटी संकलन व्यवस्थापनमा सुशीला अधिकारी र सरस्वती पहाड़ी रहनु भएको छ। महाधन्य पूजन साय आरती व्यवस्थापनमा केदारेश्वर वैदिक गुरूकुल परिवार र केदारेश्वर छात्र परिषद रहेको छ। त्यसै गरी पहिलो सोमबारको प्रसादको जिम्मा पश्चिमाञ्चल क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी समिति, दोस्रो सोमबारको जिम्मा शिवनारायण विजुक्षेको परिवार, तेस्रो मारवाड़ी समाज र चौथो सोमबारको जिम्मा एनबी समितिले लिएको छ। त्यसै गरी पानी शर्बतको जिम्मा पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश पृथ्वी होटल व्यवसाय समिति, लायन्स क्लब अफ सुन्दर चौतारी, आर्ट अफ लिभिङ परिवार र आर्ट अफ फिस्टेलको जिम्मा लिएको छ। ज्योतिष शास्त्र अनुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनमा शिवको उपासना विशेष मानिन्छ। अझ श्रावण महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ। बोलबमको ध्वनिले शान्ति पाउन सहाराले भन्ने मूल मन्त्रका साथ हरेक श्रावण महिनाको सोमबार बोलबम पदयात्रा हुँदै आएको छ। तमु पेलु संघ प्रबन्धीय समितिले आगामी 2083 असोज 17 र 18 गते पोखरामा आफ्नो सातौं महाधिवेशन आयोजना गर्ने भएको छ। स्याङ्जाको बिरुवा गाउँपालिका साथ गहते स्थित मनोकामना होमस्टेमा बसेको संघको छैटौं पूर्ण बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। आन्तरिक पर्यटन प्रबन्धन गर्ने मूल उद्देश्यका साथ मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असार 12 र 13 गते आयोजित दुई दिने स्याङ्जा अवलोकन भ्रमणका क्रममा यो बैठक सञ्चालन गरिएको थियो। बैठकमा संस्थाका वर्तमान गतिविधि, संगठन सुदृढीकरण र आगामी कार्ययोजना बारे पनि गहन छलफल भएको हो। बैठकले तमु समुदायको धर्म, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण, सम्वर्धन एवं प्रबन्धनका विषयमा विभिन्न विषय महत्वपूर्ण निर्णयहरू गरेको छ। नयाँ निर्णय अनुसार संघ अन्तर्गतका प्रदेश, जिल्ला तथा भातृ समितिहरूले आफ्नो अधिवेशन आगामी भदौ वसान्तभित्र टुङ्ग्याउनु पर्नेछ। ती समितिहरूले संगठित र तथा आर्थिक प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने निर्णय बैठकले गरेको छ। संघले परम्परादेखि अवलम्बन गर्दै आएको मौलिक बोन धर्मलाई सूचीकृत गराउन सम्बन्धित सरकारी निकायमा निवेदन सहित डेलिगेशन जाने निर्णय समेत गरेको छ। भ्रमणका क्रममा सहभागीहरूले बालिङ नगरपालिका चार बासियानी कोइबो र बिरुवा सात गहते मनोकामना मन्दिरका अवलोकन गरेका छन्। उनीहरूले सपौदी कोइबो मनकामना होमस्टे तथा सिमले देवराली सहित स्थित सिमी किरिमिङ क्युइबो लगायतका प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत भ्रमण गरे। स्थानीय अर्ग्यानिक परिकारको स्वाद लिँदै टोलीले स्थानीय संस्कृति र जीवनशैलीको अनुभव लिएका छन्। यस भ्रमणले आन्तरिक पर्यटन प्रबन्धनको सन्देश प्रवाह गर्न सहयोग पुर्याएको छ। तमु पेउलो संघका केन्द्रीय अध्यक्ष ओमबहादुर थिम्जे तमुले छैटौं पूर्ण बैठकले स्थानीय भावी कार्यदिशा तथा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। बैठकबाट संगठन सुदृढीकरण, तमु समुदायको धर्म, भाषा, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रबन्धनका लागि महत्वपूर्ण निर्णयहरू भएका छन्। उनले भने मिलियम ट्रेक व्यवस्थापन समितिसँगको सहकार्यमा भएको भ्रमणले आन्तरिक पर्यटक, स्थानीय होमस्टे, संस्कृति र स्थानीय उत्पादन प्रबन्धनमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे। आगामी सातौं महाधिवेशन सफल बनाउन सबै प्रदेश, जिल्ला तथा भारतीय समितिहरूको सक्रिय सहकार्य आवश्यक रहेको उनको भनाइरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251 27।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो,
3: हजुर, सधैँ कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन्न त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाउ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
10: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
11: होइन, के भन्छ यो रेडियाले?
10: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
12: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
13: छानी छानी
12: नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
14: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
12: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को लागि ल्याएको बजेट विनियोजन विधेयक प्रदेश सभाबाट बहुमतले पारित गरेको छ। गत एक असारमा प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर सेचनले सभामा प्रस्तुत गरेको बजेटमाथि लामो छलफल र समीक्षापछि बुधबारको प्रदेशसभा बैठकले पारित गरेको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल 32,09,00,00,000 करोड़को बजेट प्रस्तुत गरेको छ। आइतबार मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रमुख सचेतक र सचेतकहरूले आफ्नो धारणा राखेपछि बजेट पारित गरिएको हो। प्रतिपक्षी दलका सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावलाई भने सभाको बहुमतले अस्वीकृत गरेको छ। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनका बावजूद सरकारले जनतामा असीमित आवश्यकतालाई सम्बोधन गर्ने गरी सन्तुलित बजेट ल्याएको दावी गर्नुभयो। उहाँले बजेट निर्माण गर्दा सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक रूपमा समेट्ने प्रयास गरिएको बताउनुभयो। हामीसँग स्रोत साधन सीमित छन् तर जनताका आवश्यकता असीमित छन्। यो बजेटले ती आवश्यकतालाई सन्तुलित रूपमा सम्बोधन गर्ने प्रयास गरेको छ। उहाँले भन्नुभयो, बजेटमा त्रुटि नै छैन भन्दिन तर हामीले अधिकतम राम्रो गर्ने प्रयास गरेका छौं। बजेट कार्यान्वयनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबैको भूमिका रहेको उहाँले सुनाउनुभयो। यसको प्रभावकारी कार्यान्वयनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबैको उत्तिकै भूमिका रहन्छ। उहाँले भन्नुभयो, म प्रदेशको समृद्धिका लागि सबैलाई मिलेर अघि बढ्न हार्दिक आग्रह गर्दछु। उहाँले संहिताको मर्म अनुरूप प्रदेशलाई बलियो बनाउन बजेटले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर प्रष्ट पार्नुभयो। साथै उठेका प्रश्नहरूको जवाब दिँदै उहाँले प्रतिपक्षले उठाएका सकारात्मक सुझाव सरकारले ग्रहण गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सांसदहरूले संसदमा उठाएका प्रश्नहरूलाई सरकारले ग्रहण गरेर सुधार गर्नुपर्ने बताउनुभयो। बजेटै टुक्रै योजना आयो भन्ने पनि छ, आवश्यकता र प्राथमिकताको आधारमा आएन भन्ने पनि छ। सरकारको बचाउ गर्दै उहाँले भन्नुभयो, हाम्रो बहुविशिष्टता भूगोल छ, बहुजातीय भूगोल छ, बहुसांस्कृतिक भूगोल छ। हामीले बजेटलाई सबैलाई केही न केही पुर्याउनु पर्ने हुन्छ। हाम्रो सांस्कृतिक सम्पदाहरू मर्मत गर्नुपर्नेछ, बनाउनु पर्नेछ। अधिकारीले गौरवका आयोजना र अधुरा योजनाबारे सदनमा उठेका विषय सकारात्मक रहेको बताउनुभयो। कतिपय गौरवका आयोजनाहरू ओझेलमा परे पनि कुराहरू उठेका छन्। हामीले केही पुराना कुराहरूलाई पनि हामीले लिएका छौं, केही कुरा हामीले नयाँ ढंगले सोचिरहेका पनि छौ। अघि थपे अधुरो यो आयोजनाहरू सम्पन्न गर्नुतर्फ पर्याप्त ध्यान दिएन भने कुरा पनि यही उठेका छन्। यसलाई ग्रहण गर्नुपर्छ। यसअघि बैठकमा प्रदेशसभा सदस्यहरू प्रकाश पराल, देवका बहारी त्रिपाठी, हरिबहादुर भण्डारी र बिन्दु पौडेल लगायतले बजेट कार्यान्वयन र आफ्ना निर्वाचन क्षेत्रका समस्याबारे सरकारको ध्यानकर्षण गराएका थिए। छलफलमा उठेका प्रश्नको जवाब दिँदै आर्थिक मामिला मन्त्री जित बहादुर सेचनले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दर नभई दायरा बढ़ाउने नीति सरकारले लिएको बताउनुभयो। उहाँले सवारी साधन कर र नवीकरणमा रहेको जरिवाना तथा हर्जनालाई छूट दिएर दर्ता नभएका सवारी साधनलाई कानूनी दायरामा ल्याउन खोजिएको जानकारी दिनुभयो। दर्ता भएर पनि सञ्चालनमा आउन नसकेका वा कर तिर्न नसकेका सवारी साधनलाई जरिवाना छूट दिएर नवीकरण गर्ने अवसर दिएका छौं। उहाँले भन्नुभयो, यसले करको भारी कम गर्नुका साथै राजस्व संकलन पनि वृद्धि गर्छ। सरकारले आगामी आर्थिकका लागि विनियोजन गरेको बजेट मध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले 11,96,00,00,000 करोड़ रूपियाँ पाएको छ। यो रकम कुल बजेटको 36.27% हो। यसपछि धेरै बजेट पाउने मन्त्रालय हो ऊर्जा, जलस्रोत तथा खानेपानी। यसले 4,77,00,00,000 करोड़ अर्थात 14.47% बजेट प्राप्त गरेको छ। स्वास्थ्य मन्त्रालयले 10% अर्थात 3,31,00,00,000 करोड़ बजेट पाउँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले 2,16,80,00,000 करोड़ बजेट पाएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले 6% बजेट पायो। 2,00,00,000 रूपियाँ कृषि मन्त्रालयका लागि विनियोजन भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागि 88,90,00,000, आर्थिक मामिला मन्त्रालयका लागि 22,78,00,000 छुट्याइएको छ। उद्योग तथा पर्यटन मन्त्रालयले 92,49,00,000, वन तथा वातावरण मन्त्रालयले 1,21,00,00,000 बजेट पाएको छ। बजेटको तुलना गर्दा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा ऊर्जा क्षेत्रलाई बढ़ी प्राथमिकतामा राखेको देखिन्छ भने सामाजिक विकासमा बजेट संकुचित गरिएको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र ऋण राष्ट्रिय ऋण उठाउने विधेयक 2083 हिजोको प्रतिनिधि सभाबाट पारित भएपछि आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करको दरहरू छूट आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राशि उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री सोनी मार्गले जवाब दिनुभएको थियो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वागले अघिल्लो सरकारले ऋण बढ़ाएको विषयमा प्रागिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 को छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिक बढ़ाउने तर्क गर्नुभयो। अर्थशास्त्रको लाफर कर्वको सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वागले करको दर एउटा निश्चित बिन्दुसम्म बढ़ाउँदा राजस्व संकलन बढ़े पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र प्राप्त नहुँदै भन्दै वर्तमानको जटिलता प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको बताउनुभएको छ। जननेता मदन भण्डारीको 75 जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। युवा पुस्ताका आकांक्षा, डिजिटल युवाको चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र, राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा मात्रै कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ। भण्डारीले सुझाव दिनुभयो। उहाँले जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्मित नेपालको संविधान 2072 विभिन्न कालखण्डमा भएको लोकतान्त्रिक आन्दोलन, राजनीतिक संघर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि भएको पनि बताउनु भएको छ। यता एउटै मञ्चमा उपस्थित भएका नेपालका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिएका छन्। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्मजयन्तीको सन्दर्भमा काठमाडौँमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र जननाथ खनाल भेला हुनुभएको हो। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँहरूले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री जननाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउनुभयो। चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नै पर्ने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकारित गर्न ढिला गर्न ठूलो गल्ती हुने बताउनुभयो। कम्युनिष्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेको गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ। मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उहाँले बताउनुभयो। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिष्टहरूको नीति सही भएको दावी गर्नुभयो। कम्युनिष्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला आएको टिप्पणी पनि गर्नुभयो। उहाँ यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारेको पुस्तकको लेखक रमेश रोच्छेन राईलाई 2,00,000 रूपियाँको पुरस्कार हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अंगीकार गरेको छ। सिजनमा सम्पन्न महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा अन्तर्राष्ट्रिय मामिला र विदेशी नीतिका सम्बन्धमा नेपालको संविधानले परिभाषित गरेको राष्ट्रिय हित र स्वाभिमानलाई नै विदेशिक नीतिको मुख्य मार्गदर्शक मानिएको उल्लेख छ। नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्मानको प्रवर्धनलाई परराष्ट्र नीतिको रणनीतिक साधन बनाइनुपर्नेमा सभापति लामिछानेले जोड़ दिनुभयो। राष्ट्रपालले कुनै पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता नराख्ने स्पष्ट पार्नुभयो। बहुविविध साझेदारी, रणनीतिक सन्तुलन र स्वायत्त निर्णय क्षमता मार्फत विश्व मञ्चमा नेपालको भूमिकालाई सुदृढ बनाइने प्रतिवेदन उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयताका सन्दर्भमा अघि सारेका पछिल्ला प्रस्तावहरूलाई अवसरवादी र असान्दर्भिकको संज्ञा दिएका छन्। आइतबार संघीय संसद भवन बाहिर संचारकर्मीसँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहेका पुनले राष्ट्रसभाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे। राष्ट्रसभाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशन मार्फत प्रदेश संरचना खारिजको प्रस्ताव ल्याउनु जनमत को धोका भएको बताए। उनले राष्ट्रसभाभित्रै वैचारिक अस्पष्टता रहेको दावी गर्दै सभापतिको प्रस्तावमा संविधान र संहिताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारिजीको कुरा आउनुले पार्टीभित्रको दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने बताएका छन्। अब खेलकुदको समाचार। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलको दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम स्वरमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै प्री क्वार्टरमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युटाकियोले निर्णायक गोल गरे। खेलको 90 मिनटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो

जानकारी नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै सो जानकारी गराएको हो। महाशाखाको विशेष बुलेटिनमा असार 16 असार मंगलबार र 17 असार बुधबार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका धेरै साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा थोरै स्थानमा मेघगर्जन र चाङसाथी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक दुई स्थानमा धेरै वर्षा संयमित हुन सक्ने अनुमान गरिएको छ। वर्षाका कारण नदी तथा खोलाको पानी सतह बढ़न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागमा डुबान हुन सक्ने तथा पहाड़ी स्तरमा पहिरोको जोखिम बढ़ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै मेघगर्जन च्याङका घटनाबाट धनजनको क्षति हुन नसक्ने भएकाले सुरक्षित स्थानमा बस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाले मौसम सम्बन्धी पछिल्लो जानकारी तथा आध्यात्मिक पूर्वानुमान नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारण स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सँगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज असार 15 धान दिवस सहित दही चिउरा खाएर मनाइँदै लेखनाथमा 2100 रूपियाँ महोत्सव सम्पन्न। हिलोमा रमाए पर्यटक, छौटो ह्याम्जा हिले महोत्सव भने आज। मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। बोलबम पदयात्रा सफल बनाउन वृहत तयारी बैठक, तमु प्यालु संघको महाधिवेशन आसोजमा बोन धर्म सूचीकृत गर्न डेलिगेसन जाने निर्णय। गण्डकी बजेट संसदबाट बहुमतले पारित, एकै मञ्चमा उभिएर चार पूर्व प्रधानमन्त्रीको एक स्वर, कम्युनिस्टहरू मिल्नुपर्नेको बनाए। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक प्री क्वार्टर फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मिटिङ अहिले 9 बजे खबर सङ्गालो आउँदैछ। हामीसँग सफलताको पाइलामा अब केही सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने।

0: सामान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
1: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
3: फोन नम्बर 061-587-915।
4: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
5: मेरी आमा यिनी घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल अल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
9: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
10: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
11: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
12: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
11: अनि कहाँ छ छोरा यो पसल?
12: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
13: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
12: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
11: पोखरा 2 बिन्दावासिनी बस पार्क,
12: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
11: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
12: मोबाइल नम्बर 98-460-59-581,
11: 98-165-1575।
14: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5, 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560-2325 98086-35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89999।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानीका मे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न।

त्यही टाढा पहाड़ी इलाकामा एकजना माली बस्दथे। उनलाई फूल बिरुवाहरूसँग अत्यन्तै प्रेम थियो। मालीले अग्ला पहाड़हरूको बीच समथर भागमा धेरै मेहनत गरेर एउटा सुन्दर बगैचा बनाए। उनले बगैचामा थरी थरीका सुन्दर र सुगन्धित फूलहरू अनेक रुख बिरुवा हुर्काए। बगैचा हरा भरा बनाइराख्नका लागि मालीले निकै कड़ा परिश्रम गर्नु पर्थ्यो। पहाड़मा पानी त थिएन, त्यसैले उनले दुईवटा माटोका ठूलठूला गाग्राहरू खरिद गरे। ती गाग्राहरूलाई एउटा बलियो बाँसको दुई छेउमा बाँधिदिए डोरी लगाएर। हरेक बिहान आफ्नो काँधमा त्यो बाँसको दुवै छेउमा ती माटाका गाग्राहरू डोरीको सहायताले झुन्ड्याएर पहाड़बाट तल ओर्लिएर उपत्यकामा झरिरहेको झरनासम्म जान्थे। झरनाको पानी दुवैवटा गाग्रोमा फर्थे। काँधमा हालेर उनले पहाड़को कठिन उकालो चढ़थे। आफ्नो बगैचाका बिरुवाहरूमा पानी हाल्थे। यस काममा उनले हरेक दिन धेरै मेहनत गर्नु पर्दथ्यो। तर अग्लो पहाड़का बीचमा उनका बगैचाहरू हरेक बिरुवाहरू हरा भरा हुन्थे। यही नै उनको खुशी थियो। एक दिन उनी त्यही दुईतिर बाँसको छेउमा झुन्डिएका गाग्राहरूलाई बोकेर पहाड़को उकालो चढ्दै थिए। मालीले थाकेर एक ठाउँमा बाँस काँधबाट झिकेर तल राखे। केही बेर सुस्ताएपछि उनले फेरि पनि बाँसलाई काँधमा उठाए र बगैचातिर गए। तर यस बीच के भयो भने, जब उनले पानी भरिएका गाग्राहरू ढुङ्गै ढुङ्गा भएको ठाउँमा बिसाएका थिए, त्यहाँ एउटा तीखो ढुङ्गाले एउटा गाग्रोको पेटमा सानो प्वाल पारिदियो। मालीको क्रम बदलिएन। सदा झै उनले हरेक दिन ती दुईवटै गाग्रामा पानी भर्थे र बगैचासम्म ल्याउथे। तर जुन गाग्रोको पिँधमा प्वाल परेको थियो, त्यसबाट पानी चुहिरह्यो र बगैचासम्म ल्याउँदा ल्याउँदै त्यस गाग्रोमा एकदमै कम पानी बच्दथ्यो। केही महिनासम्म यस्तै क्रम चलिरह्यो। एक दिन सधैँ गाग्रोले पिँधमा प्वाल परेको गाग्रोसँग भन्यो, मलाई त तिमीमाथि दया लाग्छ। तिम्रो केही काम छैन, तिमी बेकारको भइसक्यौ। तिम्रो पानी पूरै बाटोमै खस्छ र तिमीले आफ्नो मालिकको पूरा सेवा गर्नै सक्दैनौ। सधैँ गाग्रोको अभिमानपूर्ण कुरा सुनेर पिँधमा प्वाल परेको गाग्रो निकै दुखी भयो। अर्को बिहान गाग्रोलाई उदास देखेर मालीले गाग्रोसँग उसको उदासीनताको कारण सोधे। गाग्रोले दुखी मनले बोल्यो, मालिक, अब म बेकार भइसकेको छु। मेरो पिँधमा प्वाल परिसकेको छ, जसले गर्दा ममा पानी अडि नै सक्दैन र तपाईँको सारा मेहनत व्यर्थ हुन जान्छ। अब मेरो केही उपयोगिता नै छैन। प्वाल परेको गाग्रोको यस्तो कुरा सुनेपछि मालीले मुस्कुराएर स्नेहपूर्वक गाग्रोमा हात राख्दै भने, मलाई राम्रोसँग थाहा छ तिमी भित्र प्वाल छ र तिमीमा पानी अडिन पाउँदैन। तर यो पनि सत्य कुरा हो, यस संसारमा कुनै पनि कुरा बेकारको छैन, कुनै पनि कुरा अनुपयोगी छैन, सबै उपयोग गर्न मिल्छ। तिमी पनि बेकारको होइनौ। हेर, आज म तिमीलाई सबै कुरा बुझाउँछु। मालीले गाग्रोलाई त्यो ढुङ्गै ढुङ्गा भएको लामो बाटोतिर लिएर गए, जुन बाटो भएर उनले हरेक दिन झरनाबाट गाग्रोमा पानी भरेर बगैचासम्म लिएर आउँथे। पूरै बाटोभरि एकातर्फ ससाना बिरुवाहरू उम्रिएका थिए र रंगी बिरंगी फूलहरू फुलिरहेका थिए। मालीले भने, हेर, यही हो तिम्रो उपयोगिता।
जब मैले थाहा पाए नि तिम्रो पीडमा प्वाल परेको छ र पानी चुहिरहेको छ। मैले बाटोको छेउमा फूलहरूको बिउ छरिदिएको थिएँ। हरेक दिन पूरै बाटोमा तिमी भित्रबाट चुहिएको पानीले बिउहरू अङ्कुरित भए र आज हेर त पूरै ढुङ्गाहरूको बाटो रङ्गी बिरङ्गी सुन्दर फूलहरूले सुगन्धित छ। यी फूलहरूबाट मौरीहरूले रस लिएर जाँदैछन्। म त पूरै बाटो हरा भरा भएकोमा तिमी प्रति आभार।

मैले आफ्नो पुरै जीवनमा अरू चीजलाई पनि चिन्ने कोसिस गरे, तर म को हुँ यो जान्ने कोसिस मैले कहिल्यै गरिन। अरू सबैलाई चिन्ने कोसिस गरे, मेरा काका को हुन्, मेरी काकी को हुन्, मेरा हजुरबा को हुन्, मेरी हजुरआमा को हुन्। उहाँहरू सबैलाई त चिन्ने कोसिस गर्नुभयो, आफ्ना साथीहरूलाई चिन्ने कोसिस गर्नुभयो। मैले आफ्नो साथीहरूलाई राम्रोसँग बुझेको छु, तर जब मेरो कुरा आउँछ म आफूलाई चिन्दिन, म स्वयं आफ्नो मित्र बन्न सकिन, आफैसँग नाता जोड्न सकिन। जुन बेला मैले आफूलाई हेरे त केवल कहाँ हेरे, कहाँ हेरे, ऐनामा हेरे, वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। तपाईले पनि स्वयं आफूलाई देख्नु भएको छ या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

तपाईको नाम के थियो जब तपाई आमाको गर्भमा हुनुहुन्थ्यो? तपाईको नाम के थियो जब तपाई जन्मनुभयो? के तपाई जीवित हुनुहुन्नथ्यो त्यो बेलामा? तपाईको जीवन त्यति बेला सुरु भयो जब न्वारन भयो? त्यसभन्दा पहिला को थियो? जब भोक लाग्थ्यो भने रुन्थ्यो, जब भोक मेटिन्थ्यो अनि सन्तुष्ट हुन्थ्यो, को थियो? कता छ त्यो? को हो त्यो? र कसको अनुहार हेर्नुभयो तपाईले? वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। जब कसैको निधन हुन्छ नि, यदि उसको घरमा मान सम्मान छ भने घरमा फोटो लगाउँछन्, जो छन् घरमा उनीहरूले फोटोलाई मात्र देख्दछन्, जीवित जागृतलाई देख्न सक्दैनन्, किनकि जीवित हुँदै उनीहरूले कहिल्यै देखेका छैनन्। उनीहरूले त फोटोलाई मात्र हेर्छन्। यो तिम्रो हजुरबुवा हुनुहुन्थ्यो, यो तिम्रो बाजे हुनुहुन्थ्यो, कहिल्यै देखेको छैन, फोटोलाई मात्र देखेका छन्। तपाईँले पनि स्वयं आफूलाई देख्नु भएको छ या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

यो अनुहार त फेरि रहन्छ। जसलाई तपाईँ भन्नुहुन्छ यो मेरो अनुहार हो, त्यही अनुहार त्यही हो। जब तपाईँ 7 वर्षको हुनुहुन्थ्यो, 8 वर्षको हुनुहुन्थ्यो, 10 वर्षको हुनुहुन्थ्यो, 12 वर्षको हुनुहुन्थ्यो, 20 वर्षको हुनुहुन्थ्यो, 30 वर्षको हुनुहुन्थ्यो, 40 वर्षको हुनुहुन्थ्यो, 50 को हुनुहुन्थ्यो, 60 वर्षको हुनुहुन्थ्यो, जसलाई भन्नुहुन्छ कि यो म हुँ, यो त बदलिरहन्छ।

एउटा समय थियो नि, कपाल सबै कालो थियो, कपाल पनि थियो, कपाल कालो पनि थियो। त्यस पश्चात बिस्तारै बिस्तारै जब उमेर बढ्दै जान्छ के हुन्छ? के हुन्छ भने जब तपाईँ जवान हुनुहुन्थ्यो त्यति बेला कपाल सबै यहाँ हुन्थ्यो टाउको माथि, र जब उमेर बढ्दै जान्छ कपाल यहाँबाट हटेर अन्त सबैतिर जान थाल्छ, जता पहिले थिएन त्यहाँ जान थाल्छ, र बिस्तारै बिस्तारै फुल्न थाल्छ, त्यस पश्चात फुलेर झर्न थाल्छ र अनुहार बदलिरहन्छ। र एउटा समय थियो कि आफूलाई हेर्नका लागि तपाईँले चस्मा लगाउनु पर्दैन थियो, र एउटा समय आउनेछ आफैलाई हेर्नका लागि चस्मा लगाउनु पर्नेछ। यो त सबै कुरा बदलिरहन्छ, यो त सबै चीज बदलिरहन्छ, यो त प्रकृति हो, शरीरको बदलिरहने

तर मैले तपाईलाई जे भन्दैछु त्यो यो भन्दैछु कि तपाई केवल शरीर मात्र होइन केही अरु पनि हो। यो त केवल एउटा मन्दिर हो र यो मन्दिर भित्र बसेका छन् एक यस्ता भगवान जो निरन्तर रूपमा छन्, सदैव छन्, बिहान पनि छन्, साँझमा पनि छन्, तपाईको दुःखको समयमा पनि छन्, तपाईको सुखको समयमा पनि छन्। जब तपाई भ्रमित हुनुहुन्छ त्यति बेला पनि त्यहाँ प्रकाश छ, तपाई भित्र त्यहाँ प्रकाश छ, यस्तो उज्यालो छ। जब अन्धारो हुन्छ त्यसपछि पनि भित्र उज्यालो छ।

त्यसैले तपाईको जीवनमा यी सम्भावनाहरू छन् कि तपाईले पनि आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ। तपाई पनि आफ्नो जीवनमा ती परमानन्दको नाम होइन, हजुर नाम होइन, अनुभूति गर्न सक्नुहुन्छ। कुरा हो अनुभवको, मानिसले अनुभव गर्न आवश्यक छ। मानिस केवल शब्दमा मात्र सीमित रहन सक्दैन। सुन्नुहोस् मेरो कुरा, शब्द त ठिक छ तर मानिस शब्दमा मात्रै मानिस बाँच्न सक्दैन। करेला करेला करेला करेला करेला करेला करेला करेला करेला भनेर मुखमा करेला आउँदैन। यो कुरा अत्यन्तै नम्रतापूर्वक भन्दैछु। कतिपय मानिसहरू छन् जसले भगवानमा विश्वास राख्दछन्, पूजा गर्छन् भगवानको, प्रार्थना गर्छन् भगवानसँग, तर कहिले ती भगवानको अनुभूति पनि गर्नुभएको छ आफ्नो जीवनमा भित्र, वास्तविक अनुभव जसलाई भनिन्छ।

तपाई भित्र तेरा साई तुझ में जो पुष्पन में वास कस्तूरी का मृग जो बन बन झूले घास घास में खोजिरहेका छन् कि यो कस्तूरी को जुन बासना छ यो कुन घास बाट आइरहेको छ यो घास में छैन यो त तपाई भित्र छ सबै संत महात्माहरूले यही नै भन्नु भएको छ कि जुन चीज को तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्रायः यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
9: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
11: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161 62983, 98552858555। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
11: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
16: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
17: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
16: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
17: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
16: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
17: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
16: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
17: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
16: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
17: फोन नम्बर 0615635528, मोबाइल नम्बर 9856005228।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव पवन चाहिँ साँच्चै शान्ति अगराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहज पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
9: मदन भण्डारी पाई साँच्चै भनिएन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी सामाजिक क्षेत्रको उठान गर्नेछौ। एउटा सामाजिक व्यक्तित्व समाजमा थुप्रै योगदान दिएर आफूले सकेको सहयोग गर्दै विभिन्न पदमा रहेर काम गरिरहनुभएका सेवा गरिरहनुभएका व्यक्तित्व आज हामीसँग हुनुहुन्छ। पोखरा एकाडेमी जुन पोखरा 16 रहेको छ यसको स्कूलका संस्थापक अध्यक्ष हुनुहुन्छ, व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। त्यस्तै अन्नपूर्ण आत्मनिर्भर बार आश्रमका सल्लाहकार हुनुहुन्छ। बाटुली चौर कार्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ। थुप्रै सामाजिक संस्थाहरूमा उहाँको सहभागिता रहेको छ। हामी यस्तो व्यक्तित्वसँग कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो वसन्त तिमिन सिन्हा हुनुहुन्छ, उहाँसँगको कुराकानी शुरू गरौं। वसन्त सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद। नमस्कार।
0: नमस्कार। अहिले केमा व्यस्त हुनुहुन्छ यति बेला?
1: म अहिले सामान्यतया बाँच्नको लागि त व्यवसाय गर्नु नै पर्यो। मेरो एउटा किराना पसल छ। किराना पसल लगायत म बाटुली चौर कार्यालय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छु। त्यो संस्थालाई समय दिन्छु। त्यस्तै गरी म पोखरा एकाडेमी विद्यालय व्यवस्थापन समितिको लामो समयदेखि अध्यक्ष छु। त्यो विद्यालयका त्यस्तै गरी सबैभन्दा ठुलो र मलाई सधैँ काम गर्दा ऊर्जा आइरहने संस्था भनेको अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम भन्ने संस्था छ। म त्यस संस्थाको सल्लाहकार, म सधैँ त्यहाँ नजिक हुन्छु, त्यहाँ गइरहन मन लाग्छ र म त्यो संस्थासँग आबद्ध छु।
0: हजुर हजुर। अहिले जस्तै पोखरा एकाडेमी एउटा छुट्टै पहिचान बनाएको स्कूल पनि हो, होइन विद्यालय। अहिले चाहिँ कस्तो पाउनुहुन्छ त्यो पहिला विगत र तपाईँ लामो समयसम्म अध्यक्ष हुनुभयो, विगत र अहिलेमा चाहिँ के फरक पाउनुहुन्छ?
1: पोखरा एकाडेमीको विशेषता भनेको एउटा छुट्टै विशेषता छ। हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई रट्टाएर पढाउने, डन्डीको छडी हानेर होमवर्क गराउने त्यस्तो चाहिँ विद्यालय होइन हाम्रो। हामी धेरै प्रचारमा विश्वास गर्दैनौँ, क्वालिटी शिक्षामा विश्वास गर्छौँ। तसर्थ हाम्रो एउटै मात्रै उद्देश्य छ, अँध्यारो मुख लाएर विद्यार्थी गेटभित्र प्रवेश गरेको विद्यार्थीलाई उज्यालो र खुसी अनुहार लगाएर खुसी अनुहार देखाएर उसलाई घर पता गर्ने र उसका इच्छा अनुसार नै हरेक कुराहरू सिकाउने, हरेक दिन नयाँ कुराहरू सिकाउने भन्ने हाम्रो विद्यालयको मूल उद्देश्य छ। त्यही उद्देश्य अनुरूप पोखरा एकाडेमी चलिरहेको छ। उसको प्रचार धेरै छैन, तर काम अनि विद्यार्थीहरूको खुसी, विद्यार्थीहरूको ऊर्जा सबैभन्दा ठूलो कुरा हो र मनोविज्ञान बुझ्दै उसका ऊर्जा अनुसार उसका खुसी अनुसार पढाउनुपर्छ भन्ने मान्यतामा हाम्रो विद्यालय छ र अहिलेसम्म विद्यालयले राम्रा रिजल्टहरू ल्याउने। अब खेलकुदकै क्षेत्रमा भन्ने भने त अहिले बंगलादेशमा जुन ह्यान्डबल प्रतियोगिता भयो नि, जुन नेपाल थर्ड भएर सक्यो, त्यो ह्यान्डबल प्रतियोगितामा पोखरा एकाडेमीका प्रडक्ट मात्रै 6 थिए खेलाडीहरूले। तसर्थ हाम्रो स्कुल एकदमै अब्बल छ र अझै पनि विद्यार्थी संख्या तुलनात्मक रूपमा अरू विद्यालयको भन्दा कम छ। अहिले हाम्रो 575 हाराहारीको विद्यार्थी छन् र सायद अब यसको अहिले विद्यार्थीहरूको चाप पनि बढ़िरहेको छ।
0: हजुर। कुनै बेला धेरै हुनुहुन्थ्यो विद्यार्थीहरू?
1: यति नै 650 थिए।
0: हजुर हजुर। अहिले पछिल्लो समयको शिक्षाको अवस्था हेर्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
1: पछिल्लो समयको शिक्षाले त अहिले पहिला हेरेर त अहिले धेरै फड्को मारिरहेको छ। अहिले प्राविधिक शिक्षाहरूमा जोड़ दिइरहेका छौँ। शिक्षा भनेको आर्जनको हो, आर्जन गर्ने बाटो बन्नुपर्छ, यो घोक्ने र घोकाउने मात्रै हुनु हुँदैन भन्नेतिर लागिरहेको छ। हाम्रो विद्यालयले पनि विद्यार्थीहरूलाई सिकाउने काम प्र्याक्टिकल लिए सबभन्दा पहिला काम होस् सिक्नुपर्छ। काम भनेको उत्पादनमूलक हुनुपर्छ, सेवामूलक मात्रै कामले चाहिँ अब जीवन चल्दैन। त्यही भएर हामी विद्यार्थीहरूलाई उत्पादनमूलक कामका लागि उत्प्रेरणा गर्ने शिक्षा दिनुपर्छ भन्ने लागेका छौँ।
0: हजुर हजुर। एउटा समय थियो नि जस्तै तपाईँ हामी पढ्दाखेरिको अवस्था अलिक फरक थियो, अहिले चाहिँ गुनासो हामीले पनि गरिरहेको हुन्छौँ, शिक्षामा एकदम धेरै व्यापार भयो भन्ने खालको अवस्था पनि छ। त्यो खालको हुन्छ नि संस्कार सहितको शिक्षा त्यति बेला थियो, अहिले चाहिँ बिस्तारै त्यो हराउँदै गएको
1: होइन नि म्याडम? त्यो चाहिँ वास्तवमा पुरानलाई धेरै राम्रो भन्दै नयाँलाई चाहिँ राम्रो गरेनन् भनेर त्यो गुनासो गरिन्छ नि। त्यो गुनासो एक ठाउँमा त ठिक होला, त्यो 100% सही चाहिँ छैन। पहिला भन्दा अहिले विद्यार्थीहरू, अहिले केटाकेटीहरू धेरै अनुशासित छन्, धेरै ज्ञानी छन्, उनीहरू चाँडै टिप्छन्, उनीहरू उत्सुक छन्। अहिले मोबाइलले इन्टरनेटले पहिलाको जमाना भन्दा त अहिले धेरै फरकमा ल्याइसक्यो। उनीहरू यहाँ अहिले विश्वको एउटा कुनामा के भइरहेको छ भन्ने कुरा उनीहरूलाई थाहा छ। यो विश्व परिवेशमा, यो ग्लोबलाइजेसनमा हामीहरू कसरी बाँच्नुपर्छ भनेर पनि विद्यार्थीले सिकिरहेको छ, शिक्षकहरूले सिकाइरहनु भएको छ। तुलनात्मक रूपमा पहिलाको भन्दा अहिलेको शिक्षा अब्बल छ मलाई त्यस्तो लाग्छ। र म पोखरा एकाडेमीको सवालमा भन्नुपर्दा, मेरो त स्कूलमा कुनै पैसाको सेयर छैन। एउटा प्राइभेट स्कूलमा, निजी विद्यालयमा विद्यार्थी पढाएकै घरमा अभिभावकलाई अध्यक्ष बनाएको सायद पोखरा एकाडेमी नै होला। तसर्थ हामी त्यहाँ अभिभावक र विद्यार्थीहरूको आवाज धेरै बोल्छौँ। फीकै सवालमा भन्नुहुन्छ भने अरू विद्यालयहरूमा भन्दा कम नै फी छ। हामी धेरै कुरामा विद्यार्थीहरूलाई हाम्रो विद्यार्थीहरूले शोषण गरिरहेको छैन। अभिभावकलाई पनि माया मान्दै, विद्यार्थीहरूलाई पनि माया गर्दै, माया मायामा विद्यालय चाहिँ चलिरहेको छ। मेरो त्यसमा चाहिँ कुनै सियर पनि छैन। अब जुन संस्थामा कमाउने उद्देश्य राखेर गइँदैन, त्यो संस्थामा त विशुद्ध त्यो संस्थाको हितको लागि मात्रै काम गर्छ। मेरो छोराछोरीहरू सबै त्यहाँ पढे, मेरा छिमेकीका छोराछोरीहरू त्यहाँ पढे, अहिले पनि उनीहरू अब्बल छन्। तसर्थ मलाई स्कुलप्रति एकदम गर्व छ।
0: त्यो वातावरण पनि राम्रो छ कि त्यहाँको? है,
1: एकदमै
0: फरक खालको,
1: एकदमै छुट्टै त्यहाँ सहरको पनि
0: कोलाहल सुनिँदैन, होइन?
1: हजुर,
0: एकदम गाउँ।

0: फलाउने उद्देश्यका सहित हालिएका सेयरहरू आज निराशामा छन्। सहकारीहरूको लागि अनुकूल वातावरण चाहिँ छैन। अहिले सहकारीले राखेको ब्याङ्कमा राखेको पैसाको 0.75% मात्रै ब्याज दिन्छ। हामीले हाम्रो सहकारीमा पैसा राख्न आउनेहरूलाई कम्तीमा पनि 5-7% ब्याज नदिए भने राख्न मान्नुहुन्न। अनि सेयर सदस्यहरूले पैसा राख्नु भएन भने लगानी गर्न सकिँदैन, लगानी गर्न सकिन भने प्रशासनिक खर्च पनि चलाउन सकिँदैन। यस्तो अवस्थामा सहकारीहरू गुज्रिरहेका छन्। वडा नम्बर 16 भित्र मात्रै मैले जानेको मात्रै 18 सहकारी छन्। हामीले अब भनिरहेका छौँ यी 18 सहकारी एउटै उद्देश्य भएका सहकारीहरू, एउटै उद्देश्य भएका सहकारीहरू सबैलाई एकीकृत मर्ज गर्दै एउटै मेगा सहकारी बनाएर प्रशासनिक खर्चहरू फन्ड गरेर र जनताको विश्वास जितेर सहकारी चल्नुपर्छ, न कि एकै ठाउँमा 18-18 सहकारीहरूको कुनै अर्थ छैन। म त्यसको चाहिँ प्रयास गर्ने विचारमा छु। सबै सहकारी अध्यक्षहरूलाई बोलाएर हामी एउटै सहकारी अभियानतिर लागौं भन्ने पक्षमा छु र सहकारीको त्यो कन्डिसन हो, तर लोकल स्तरमा खुलेका सहकारीहरूले जनताको बचत डुब्ने स्थिति छैन। मात्र एउटा गाह्रो भनेको सेयर होल्डरहरू जसले केही नाफा पाउने उद्देश्यले राखेका सेयरहरू थिए उनीहरूले कम नाफा मात्रै पाउने हुन्। हामीलाई लगानी गर्न पनि समस्या छैन, जनताको बचत फिर्ता गर्न पनि समस्या छैन। हामीसँग एउटै समस्या भनेको सेयर होल्डरहरूले अलिकता आकाङ्क्षा उहाँहरूको आकाङ्क्षा पूरा गर्ने गरेर हामी 10%, 12% लाभांश 15% जुन बाँडिरहेको थियौँ त्यो चाहिँ बाँड्न सक्दैनौँ। हामीले चाहिँ ब्याङ्कको झन्झटबाट मुक्त हुने गरेर मेन जे भए पनि हामी सहकारीका सदस्यहरूको सजिलोको लागि खोलिएको सहकारी भएर श्रीमान श्रीमती र एउटा साथीले साइन गर्ने बित्तिकै हामी 5 लाखसम्म लगानी गर्छौँ। त्यो 5 लाखले मान्छे बिरामी पर्दा, लोकल ठाउँमा बिहाबारी हुँदा, छोराछोरीहरूलाई स्कूलको फी तिर्न नसक्दा झट्टक तिर्ने अवस्था, त्यो सबै सुविधा चाहिँ दिइरहेको छ। तर अब धेरै सहकारीबाट होइन, कम सहकारीबाट, कम प्रशासनिक खर्चबाट यी सुविधाहरू दिइरहनुपर्छ भन्ने हाम्रो मान्यता छ।
1: हजुर, यो कमजोरी कसको मान्नुहुन्छ? नियमन गर्ने निकायको कमजोरी हो। अब जस्तै भनौँ न, तपाईँ हामी नै पनि 2-3 सहकारीमा छौँ नि त, त्यति बेलै एक व्यक्ति एक सहकारी भनेर होइन नियम पनि त्यही खालको, नियमन पनि त्यही अनुसारको गरेको भए त अहिले यो अवस्था आउँथेन होला नि सहकारीको, होइन र?
0: हो, एकदम नियमनकारी निकायहरू पनि कस्ता भइदिए भनेदेखि अहिले ठूला ठूला सहकारीहरूले नियमनकारी निकायहरूलाई पनि किने जस्तो लाग्छ कि।
1: हजुर हजुर,
0: उनीहरूले चाहिँ अब डाटामा त्यो जनतालाई दिने, सेयर होल्डरलाई दिने त्यो प्रतिवेदन हुन्छ नि, आर्थिक प्रतिवेदन, त्यो प्रतिवेदनमा चाहिँ एक थरी लेखिदिने, आन्तरिक रूपमा त्यो प्रतिवेदनभन्दा विपरीत रूपमा काम गरिरहेको भएर संस्थाहरू यसरी डुबेका हुन्। सरकारी निकायले जसले दर्ता गर्ने अनुमति दियो उसले त्यो संस्था कसरी चलिरहेको छ भनेर राम्रोसँग अनुगमन नगर्नको कारण नेपाली जनताहरूको, पोखरेली जनताहरूको पैसा सहकारीमा डुबेको हो। अनि साँच्चीकै भन्नुपर्दा लोकल मान्छेहरूले चलाएको सहकारी डुबेर एकदम जनता हैरान परिरहेका छैन। पोखरामा कार्यक्षेत्र बनाउने, पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मको मान्छे आएर यहाँ 25 पुर्याएर सहकारी दर्ता गर्ने, अनि अनेकौं प्रलोभनहरू देखाएर तपाईँको 65-66 त 1 लाख रुपियाँ जम्मा गर्यो भने सहकारीमा एउटा सिक्कै दिने चलन थियो, त्यो कहाँबाट आएर दियो? त्यो कहाँबाट? अहिले म आफू सरकारी अध्यक्ष भएपछि बल्ल बुझेँ, सरकारले फ्रीमा केही पनि दिन सक्दैन, त्यसरी दिएर जनताको बचतलाई आकर्षण गरेर त्यो बचत आफ्नो मनलाई गरिन्जेलसम्म त्यो निकायहरूले नहेरिदिएको कारण जनताहरू बिचिलीमा छन्। एकदम अझै पनि सरकारले गर्नुपर्ने कुरा त के छ भनेदेखि, जो जोले ऋण लगाएका छन्, जो जोले पैसा प्रयोग गरेका छन् तिनको सम्पत्ति रोक्का गर्दै, लिलाम बिक्री गर्दै सरकारीको खातामा पैसा राखेर पीड़ितहरूको पैसा फिर्ता गर्नुपर्छ। जेलभित्र थुन्नु मात्रै पीड़कलाई यो समस्याको समाधान होइन, उसलाई बरु जेलबाट निकालेर उसका सम्पत्तिहरू बेच्न लगाएर र जनताले राखेको पैसा फिर्ता गर्नु जरुरी छ।
1: धेरै व्यक्तिहरू भनौँ न होइन, रोजीरोटी गरिरहेका जीविकोपार्जन।
0: मैडम, अब यो त एउटा अनौठो छ, मान्छेहरू यति पीड़ामा छन्। सूर्यदर्शन सहकारीमा एउटा सरानपुरको साथीले घर बेचेर करोड रुपियाँ राखेर 15% ब्याज आउँछ र त्यो ब्याजले खान्छु भनेर भाडामा बसेको साथी आज मरेकी भाँचे होला।

0: 15% ब्याज दिएर पैसा राख्दाखेरि त्यो अनुगमन गर्ने निकायले के हेर्यो जसले दर्ता गर्ने अनुमति दियो त्यसको अनुगमन गर्ने दायित्व हो सरकारी यसरी डुब्नुमा सहकारी डिभिजन कार्यालयको ठूलो दोष छ र अनि अर्को कुरा सहकारीले खाई नखाई गरेर तरकारी बेचेका अण्डा बेचेका दूध बेचेका 500,000 जम्मा गरेको पैसा र त्यही पैसा लगानी गरेर राखेको सेयर छ नि त्यो सेयर सदस्यले त्यो सहकारीले कमाएको पैसाको 25% राज्यलाई ट्याक्स दिनुपर्छ 25% राज्यलाई नाफाको 20% राज्यलाई दिएर अनि फेरि लाभांश बाँड्दाखेरि फेरि लाभांशको 5% दिएर 25% चाहिँ राज्यलाई बुझाउनुपर्छ त्यो पनि केही घटाएर 10%सम्म बनाइदियो भने सेयर लगानी गर्नेहरूले पनि लाभांश अलिकता पाउँथे अलिकता विश्वास बढ्थ्यो भन्ने कुरा हो
1: भनेपछि अहिले चाहिँ त्यस्तो घट्ने त भएको छैन त्यसको प्रभाव जहाँ फसे नि सरकारी हो हाम्रो पनि के छ भन्ने खालको सेयर होल्डरहरूको चासो छ कि छैन हाम्रो सहकारी
0: हाम्रो सहकारीमा त त्यस्तो पैसा डुब्ने फिर्ता गर्नै नसकिने भन्ने केही पनि छैन हामी त अहिले पनि एकदमै बलियो अवस्थामा छौँ हामीसँग हाम्रो जति सेयर पुँजी छ सेयर पुँजीभन्दा बढी नै हाम्रो चाहिँ दिउने चेकहरू छन् त्यति नै हाम्रा लगानी गरिरहेका छौँ अलिअलि ब्याड डेट्स हुनु अलिअलि नउठ्नु सामान्य कुरा हो हामी सजिलै ऋण दिन सक्छौँ सजिलै बचत फिर्ता गर्न सक्छौँ आवश्यकता पर्ने बित्तिकै हामी अब बिना कागजागत भन्दा पनि उसको आवश्यकताको महसुस गरेर लोन लगानी गर्छौँ र 15 जनाको कार्य समिति छ ऋण दिँदा कार्य समितिको 1 जना सदस्यले उसले नदिएको खण्डमा तिमी इनिसिएसन छौ कि छैनौ त नि भनेर फोन गरेर सोधेर मात्र दिन्छ र यदि उसले दिन सकेन भने कार्यसमितिको सदस्यले दिनुपर्छ अहिलेको कन्डिसनमा है हामीले त्यस्तो गरेका छौँ
1: कति राम्रो हो नि पक्कै पनि आम नागरिकले बुझ्नुपर्ने कुरा चाहिँ कुनै नयाँ सहकारीले फलानु सहकारीले त यति लाभांश बाँड्यो अरे भन्न भन्दा पनि बोनस यति दिन्छ अरे भन्न भन्दा पनि त्यो सहकारी कस्तो व्यक्तिले सञ्चालन गर्नुभएको छ त्यो सहकारीमा चाहिँ बोनस कम दिएर नराम्रो हुने होइन अझ राम्रोसँग चलाउनको लागि उहाँहरूले चाहिँ बोनस कम दिएको हुनसक्छ त्यो सहकारीलाई बलियो बनाउनको लागि त्यो कुरा चाहिँ विचार गर्नुपर्छ हामी कहाँ चाहिँ अलिक पछिल्लो समयमा हाइफाई भन्ने शब्द एकदम बढी फेमस छ के सर जसले हाइफाई गर्छ त्यो चाहिँ राम्रो भन्ने मानसिकता हरेक क्षेत्रमा के हरेक ठाउँमा देखावटी गर्ने कुरालाई चाहिँ राम्रो हो भन्ने खालको मानसिकता छ यसको अन्त्य हुनुपर्छ र त्यहाँका प्रत्येक सेयर सदस्यहरूको बराबर हक हुन्छ तपाईँहरूलाई कन्फ्युज केही भयो भने सहकारीहरूमा गएर सोध्न पनि तपाईँ जुन सहकारीमा हुनुहुन्छ त्यहाँ गएर सोध्न जिज्ञासा राख्न पनि सक्नुहुन्छ हाम्रो वसन्त सर अत्यन्त क्रियाशील सामाजिक क्षेत्रमा चाहिँ अत्यन्त लागि पर्नु भएको व्यक्तित्व हुनुहुन्छ नेपाल रेड क्रस सोसाइटी पोखरा सुरक्षा पूर्व सभापति पनि हुनुहुन्छ वातावरण संरक्षण क्लबका संस्थापक सचिव हुनुहुन्छ देशको मूलनीतिलाई हामी राजनीति भन्छौँ नेकपा एमाले वडा कमिटीको अध्यक्ष हुँदै अहिले चाहिँ जिल्ला कमिटीको सामाजिक तथा सहकारी विभागको सदस्य हुनुहुन्छ यसरी सामाजिक क्षेत्रमा चाहिँ एक पछि अर्को गर्दै भनौँ न ती संस्थाहरूलाई चाहिँ आफू पुगेको ठाउँमा फेरि एकदमै महत्वपूर्ण समय पनि दिने विचार पनि दिने र त्यसलाई केही परिवर्तन गर्न पाए हुन्थ्यो भनेर लागि पर्ने व्यक्तित्व हुनुहुन्छ सत्त फेरि समय व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ
0: मैले समय चाहिँ टेक्क अब हजुरले आज यहाँ बोलाउनु भयो नि म एकदमै ठिक्क टाइममा आउँछु भन्दा भन्दै 2 मिनट चाहिँ ढिलो भयो म सबभन्दा पहिला त मेरो अब व्यवसाय छ छोराछोरी छन् तिनलाई प्राथमिकता दिन्छु त्यसपछि म लागेका सङ्घ संस्थाहरूमा एक दिन अगाडि नै मिटिङको खबर हुन्छ त्यो मिटिङको व्यवस्थापन गर्छु र सहकारीको त अध्यक्ष भएको हिसाब किताबले म दिनमा 1 घण्टा त्यसको समय नै छुट्याउँछु किनभने आफू एक दिन गरिएन भने अब केही गलत भइहाल्यो भने त मैले त कर्मचारीले गलत गरेँ भनेर म किन पाउँदिनँ नि अध्यक्ष त म हो नि अनि त्यही भएर अहिले सरकारीको अध्यक्ष हुँदा फेरि धेरै डर छ त्रास छ कि कतै अब केही भइहाल्ने हो कि अनि सबै कुरा त जानिन्न नि मेरो मेरो सरकारीको अध्यक्ष हुँदैमा त्यो सिस्टममा के हो सबै कुरा त आउँदैन मैले नजानेर नि त्यहाँ बिग्रेको छ कि भनेर तनाव हुन्छ र मेरो सरकारी भनेको एकदमै खुल्ला हो त्यहाँ सेयर सदस्यले जति बेलै गएर त्यहाँको हिसाब किताब हेर्न पाउँछन् सेयर सदस्यले कार्य समितिको सदस्यले सबै कारोबारलाई बुझ्न पाउँछन् र त्यो सिस्टममा जुन हाम्रो सिस्टम छ नि हिसाब किताबको त्यो सबैलाई सधैँ हेर्नको लागि खुल्ला भएको भएर म त्योबाट एकदमै मुक्त छु विश्वस्त छु त्यो सरकारी बिग्रिन्न भन्ने कुरामा लाभांश दिन सकिएला अर्थात नसकिएला तर सहकारी सधैं सरल र सुदृढ तरिकाले चलिरहन्छ भन्ने कुरा विश्वास छ।
1: हामीले कर्मचारीको भरमा छोडिरहेको हुन्छौँ कि सर सहकारी होइन, सहकारी अन्य संस्थाहरूमा पनि म देख्ने गर्छु पदको लागि मात्रै त्यो समिति बन्ने होइन अध्यक्ष अझ विशेष गरेर अध्यक्ष फोटो टाँच्नको लागि होइन त्यो खालको पनि देखिन्छ कि त्यो संस्थाको योजना के हो, मैले त्यो संस्थामा पुगेपछि कहाँ पुर्याउने त्यसलाई भन्ने खालको चाहिँ एकदमै कम योजना देख्छु कि सर। तपाईँले त्यो संस्थाको नेतृत्व लिइसकेपछि के हुनुपर्छ त्यो व्यक्तिमा चाहिँ?
0: म्याडम कुनै पनि फोटो टाँच्नको लागि मात्रै र अध्यक्षको मञ्चमा बस्नको लागि मात्रै अध्यक्ष हुने जुन प्रवृत्ति छ नि यस यही कारणले नै समाज बिग्रिएको यही कारणले नै हरेक कुराहरू डुबेका हुन्। सहकारीको अध्यक्ष त सहकारीलाई म सुदृढ बनाउँछु, मेरा शेयर सदस्यहरूको शेयर रकमलाई ग्यारेन्टीका साथ सुरक्षित गर्छु र सक्यो भने केही न केही लाभांश दिन्छु, मेरा कर्मचारीहरूलाई एकदम कार्यक्षमतामा दक्ष बनाउँछु भनेर एउटा जुन संस्थाको अध्यक्ष हो त्यो संस्थालाई दिनमा दुई घण्टा पनि दिन सकिँदैन भने अध्यक्ष हुनु हुँदैन। मैले मेरो संस्थालाई दिनमा दुई घण्टा टाइम दिएको छु र अब राम्रो हुने नहुने त अब धेरै म्याटरहरू हुन्छ नि, तर राम्रो बनाउने कोसिस गरिरहेछौँ र म अध्यक्ष भइसकेपछि धेरै नै परिवर्तन भएको छ जुन म यहाँ व्यक्त गर्न सक्दिनँ। धेरै नै परिवर्तन
1: होइन त्यो दिए समय दिने र नदिनेको त फरक हुन्छ हुन्छ कि
0: अध्यक्ष भएर अलिअलि भएको नामलाई पनि बदनाम गर्नुभन्दा समय छैन भने क्षमता छैन भने अध्यक्ष हुने इच्छा जाहेर नगरे हुन्छ कुनै पनि संस्थामा। अनि कार्य समिति सदस्य बन्नको लागि एकैछिन खादा र नारालाई रमाउनको लागि फोटो खिच्नको लागि कार्य समिति बन्ने अनि काम जति सबै अध्यक्षले गर्नुपर्छ भनेर चाहिँ लगाउने र नेपालमा अध्यक्ष नेपालमा होइन यो जुन लोकल स्थिति छ त्यहाँ सामाजिक संस्थाको अध्यक्ष हुन धेरै गाह्रो छ। दिनेलाई सबै अध्यक्षले बिगारेको सबले भने मैले पनि गरेको हामीले पनि गरेका हौँ तर सप्रिन्दाको भागीदार हुन् भने विक्रन्दाको भागीदार पनि संस्थाका सदस्य हुन् एउटा सहकारीको आर्थिक कारोबार हिनामिना हुनुमा त्यो सहकारीको संस्थाको सदस्यले जिम्मेवारी लिनै पर्छ होइन भने ऊ किन सदस्य हुने त्यहाँ
1: एकछिन समय निकालेर आलो पालो गर्न त सकिन्छ नि
0: सकिन्छ नि
1: हो नि
0: त्यस्तो भएको भएर म भन्छु कुनै पनि संघ संस्थाको कार्य समिति सदस्यमा रहनुहुने साथीहरूले अध्यक्षलाई सधैँ नियन्त्रण गर्नुहोला, हिसाब किताब सधैँ खोज्नुहोला, हरेक ठाउँमा हिसाब किताब छ नि यही आर्थिक कारोबार नराम्रो भएको भएर मान्छेलाई एकै छिनमा बदनाम भइरहेको छ नि, कतिले आफै खाएर बदनाम भए कतिले सिस्टम नजानेर सरकारका अध्यक्षले कर्मचारीको भरमा छोड्दा कर्मचारी डुबाइदिए कतिलाई त्यही अहिले सरकारीको अध्यक्ष हुनु सदस्य हुनु धेरै गाह्रो छ, नियम पनि कडाइरहेको छ, अब सदस्य बन्ने अध्यक्ष बन्ने मान्छे पाइने पनि गाह्रो छ। यो अवस्थामा समाजले सेवा सदस्यहरूले सरकारले सहकारी निवेदन कार्यालयले धेरै विचार गरेर नियमावलीलाई परिष्कृत गर्दै जाँदै सहकारीहरूलाई बचाउँदै जानुपर्छ म्याडम।
1: हजुर पक्कै पनि सर, अहिले पछिल्लो समयमा आखिर कति राम्रो प्रसङ्ग ल्याउनु भयो, अहिले मैले देख्छु कि सर सामाजिक क्षेत्रमा जहाँ भोलिन्टियर काम गरिन्छ ती संस्थामा बिस्तारै मानिसहरूको चाप चाहिँ अझ विशेष गरेर युवाहरूको आकर्षण चाहिँ एकदमै कम छ। अब त त्यो काम गर्ने सामाजिक व्यक्ति अथवा सामाजिक क्षेत्रमा लाग्ने व्यक्ति नै पाइँदैन जस्तो भइसक्यो कि हाम्रो त्यो सामाजिक भावना जगाउनतिर कहीँ हामी चुक्यौँ कि सर, किन यो वितृष्णा हुँदैछ
0: हुँदैन? हामी एकदमै चुक्यौँ म्याडम। कसरी चुक्यौँ भने हामीले जहिले पनि सामाजिक काम गर्ने मान्छेहरूलाई सबैलाई एउटै तराजुभित्र राख्यौँ।
1: हजुर
0: राम्रो काम गरेको जीवनलाई समर्पण गरेको सम्पत्ति भन्दा सम्मान हो भनेर केही सम्मानित हुन सामाजिक काममा लागेको मान्छेहरूलाई कहाँबाट गल्ती गर्यो भनेर उसको चुरो खोज्दै उसलाई अपमान गर्दै उसलाई बदनाम गर्दै नखाएको पैसा पनि खायो भन्दै नगरेको भ्रष्टाचारलाई पनि गर्यो भन्दै अर्को भ्रष्टाचारीसँग उसलाई तुलना गरिदिएर समाजमा सामाजिक काम गर्ने मान्छेहरूलाई एकदमै निराशावादी भइरहनु भएको छ। योबाट मुक्त हुन जरुरी छ, समाज बनाउनको लागि राम्रो काम गर्नेहरूलाई कहिल्यै प्रशंसा गरिएको छैन, राम्रो कामको प्रशंसा गर्न जरुरी छ। यदि संस्थाको मान्छेले नराम्रो गर्यो भने पर्सनली रूपमा मिटिङमा उसलाई चाहिँ तपाईँ यो बाटोमा हिँड्दै हुनुहुन्छ, यो बाटो खराब छ, यो राम्रो बाटो हिँड्नुहोस् होइन भने छोड्नुहोस् भनेर ताकेता गर्ने हिम्मत गर्न जरुरी छ। तसर्थ म यो अहिले त कति ठाउँमा उपभोक्ता समितिको अध्यक्ष बने, पुल बनाए, बाटो बनाए, आफ्ना खोटीका पैसाहरू खर्च गरे तर तिनीलाई ठूलो अपमान गरियो, यो पैसा खाएर काम गरेको भनियो उस्तै पर्यो भने अहिले सामाजिक काम गर्नेहरू मान्छेहरू त मानसिक रोगी हुने सम्भावना देखिरहेको छु मैले। हाम्रो ठाउँमा त्यस्तो भइरहेछ, त्यो गर्दा यो सामाजिक कामलाई अनि पैसै कमाउनुको लागि राजनीति गर्ने, पैसै कमाउनुको लागि सामाजिक काम गर्ने हो भने साथीहरू नगर्नुहोस्, पैसा कमाउनलाई राजनीति नगर्नुहोस्, राजनीति गर्नलाई व्यवसाय गर्नुहोस्, राजनीति गर्नलाई जागिर गर्नु आज पैसा कमाउनलाई जागिर गर्नुहोस्, तर विशुद्ध मुलुकका लागि विशुद्ध सामाजिक सेवाका लागि राजनीतिलाई आफ्नो उत्पादनमूलक कामबाट केही समय छुट्याएर राजनीति गर्यो भने राजनीति पनि सफा हुन्छ, आफू पनि आर्थिक रूपले बलियो भइन्छ। हिजो राजनीतिक पार्टीहरूले त्यस्तै कार्यकर्ता बनाउने, जति बेलै राजनीतिको काम मात्रै गराउने, उसलाई आर्थिक गतिविधिमा संलग्न हुने समय थोरै दिने भएको कारणले पनि भ्रष्टाचार भएको हो, किनभने उसले जान्छ उसले काम गर्नु
1: पर्यो।
0: तसर्थ अब राजनीतिलाई भन्दा उत्पादनलाई कामलाई, उत्पादन गर्ने मान्छे, चाकरी खाने मान्छे, काम गर्ने मान्छे आफू उत्पादन गर्दै राजनीतिसँगै जोडिएर मुलुकमा राजनीति सबैले गर्न जरुरी छ। राजनीति भनेको चेतना हो, राजनीतिलाई चासै राखिएन भने त कसरी मुलुक बन्छ, कसरी नियम कानुनहरू बन्छ? तसर्थ राजनीति सबैले गर्नुपर्छ तर पैसा कमाएर गर्नुपर्छ, राजनीति चुस्नको लागि गर्ने कुरा
1: होइन। तपाईँ आफूले राजनीति गर्दा सर जस्तै नेकपा एमाले वडा कमिटीको अध्यक्ष भइसकेको व्यक्ति तपाईँ होइन, त्यो सँगसँगै अहिले जिल्लामा चाहिँ सामाजिक सहकारी विभागको सदस्य हुनुहुन्छ जिल्ला कमिटीमा, राजनीतिलाई र सामाजिक क्षेत्रलाई चाहिँ कसरी फरक पाटोमा राखेर काम गर्नुहुन्छ तपाईँ?
0: सामाजिक कुनै पनि सामाजिक काम गर्दा म यति एउटा मलाई एकदमै ठूलो लाग्ने जस्तै सामाजिक संस्था भनेको त अन्नपूर्ण आत्मनिर्भर बालाश्रम नै हो। म राजनीतिको मिटिङमा गएर आएर फर्किसकेर त्यो संस्थामा जाँदा मैले कहिले पनि अहिलेसम्म राजनीतिको कुरा गरेको छैन, म त्यहाँ त्यो संस्थाभित्र म कहिले एमाले पनि होइन, म राजनीतिज्ञ पनि होइन, म त्यो भित्र पुगिसकेपछि विशुद्ध त्यो संस्था कसरी माथि लैजाने होला, यो के गर्यो भने राम्रो हुन्छ होला भन्ने मात्रै सोचेको छु। भलै त्यो संस्थाको सिइओ, त्यो संस्थाको लामो समयदेखिको अध्यक्ष, यहाँसम्म ल्याइ पुर्याउने बहिनी शारदा बस्नेतलाई म एमाले हुँ भन्ने पनि यति कार्यकर्तै होला भन्ने पनि थाहा छैन होला कि म अहिलेसम्म उहाँसँग एमाले हुँ भनेर कुरा पनि गरेको छैन। सामाजिक काम र राजनीतिक काम फरक कुरा हो। एउटा राजनीतिक कर्मी जहाँ पनि हुन सक्छ त्यसले सबै ठाउँमा राजनीति गर्न हुँदैन। अहिले बिग्रेको एउटा कुरा के हो भने, र यो बिग्रिएको र राजनीतिक पार्टीप्रति विदिष्णा भएको एउटै कारण भनेको, जुनसुकै संस्थामा पनि योग्य भए पनि अयोग्य भए पनि मेरै पार्टीको मान्छे हुनुपर्छ भन्ने प्रवृत्ति एकदमै नराम्रो थियो, त्यो चाहिँ अन्त्य हुनुपर्छ। अब हाम्रो मान्छे राम्रो मान्छे होइन, राम्रो मान्छे हाम्रो मान्छे हो भनेर पार्टीहरूले चलाउन जरुरी छ कि? राम्रो मान्छे अब विद्यालय व्यवस्थापन समितिको, सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्यो भने पो स्कुल राम्रो हुन्छ? हाम्रो भनेर नेतै खोटो भएको मान्छेलाई लगेर अध्यक्ष बनाइदियो भने राम्रो हुन सक्दैन? तसर्थ हामी भनिरहेछौँ, एउटा हामी एउटा सामान्य कार्यकर्ताको हिसाबले पनि जुनसुकै संस्थाको नेतृत्व पनि राम्रो मान्छेलाई बनाउनुहोस् र त्यो राम्रो मान्छेलाई आफ्नो पार्टीभित्र ल्याएर हाम्रो मान्छे बनाउनुहोस्। पहिला हाम्रो अनि राम्रो होइन, राम्रो अनि हाम्रो भन्नुपर्छ, बल्ल मुलुक चल्छ र राजनीति सफा हुन्छ। यहाँ अलि विकृति थियो कि म्याडम? जे जस्तो मान्छे भए पनि आफ्नो पार्टीको भएपछि चिताउनु पर्ने, सबै ठाउँमा चुनाव, विद्यालय व्यवस्थापन समितिमा चुनाव, खानेपानीमा चुनाव, वनमा चुनाव, सहकारीमा चुनाव, अनि ती सबै पार्टीगत भए, एउटा पार्टीको लोगो लिएपछि उसले जितो असाधार हो कि? त्यो हुनु भएन। अब सामाजिक काम विशुद्ध राजनीतिबाट टाढा हुनुपर्छ। जस्तो अन्नपूर्ण बालाश्रम छ, त्यहाँ हरेक पार्टीका मान्छेहरू, हरेक विचारका मान्छेहरू गएर सहयोग गरेर न त त्यो चलिरहेछ। त्यहाँ त तपाईँ गइरहनुहुन्छ, हेर्नु कति आनन्द आउँछ जाँदा। हाम्रो छोराछोरीले त के सुविधा पाएका त? त्यहाँको जस्तो न हाइजेनिक खानेकुरा खान पाएका छन्, न त्यहाँका जस्तो अनुकूल वातावरणमा पढ्न पाएका छन्। त्यो संस्था चलाउने प्रति धेरै धेरै आभारी छु, विशेष गरेर त्यो त्याग, समर्पण, बलिदान र उहाँलाई भगवान्ले दिएको शक्ति पनि हुनसक्छ। त्यो शक्तिले गर्दा त्यो हेर्नु त मान्छे कति कुराले जकडिएको हुन्छ, परिवार हुन्छ, छोरा इष्टमित्र हुन्छ, नाता गोता हुन्छ, अनि कति सामाजिक संस्कारमा समय दिनु छ। यति हुँदा हुँदा 40 विद्यार्थी, 40 अप्ठ्यारोमा परेका मान्छेहरूलाई सहयोग गर्नु, यहाँसम्म ल्याइ पुर्याउनु सानो कुरा होइन। कहिलेकाहीँ चिन्ता लाग्छ यदि यो संस्था सधैँ सयौं वर्ष निरन्तर यसरी चलिरह्यो भने यसरी चलिरहने उहाँ पछिको मान्छे को आउला अर्थात् नआउला त्यस्तो पनि लाग्छ। अब हामी त रहौँला अर्थात् नरहौँला तर संस्थाहरू त सधैँ रहनुपर्छ। एउटा सरकारी अब जुन दर्ता भयो जुन चलिरह्यो अब त्यो अध्यक्ष रहला अर्थात् नरहला र अर्को आउला अर्को आउला तर त्यो सिस्टममा चल्नु पर्यो नियममा चल्नु पर्यो र त्यो सधैँ टिकिरहनु पर्यो। त्यो सधैँ टिकिरहनको लागि त्यो संस्थाभित्र रहेका मान्छेहरूले जुन कार्य समितिका सदस्यहरूले इमानदारीपूर्वक काम गर्नु पर्यो।
1: सरले भने जस्तै अहिले त्यो जुन छ नि राजनीति एकातिर सामाजिक क्षेत्रलाई अर्कोतिर राखेर चाहिँ काम गर्ने केही एका दुई व्यक्ति मात्रै देखिन्छ कि सर। जस्तै संस्थामा पनि अहिले त हामीले सुन्ने गर्छौँ नि आमा समूहमा पनि राजनीति टोल विकास संस्थामा पनि राजनीति त्यो गर्न त जरुरी थिएन नि त होइन। त्यहाँ हामी के गर्ने भयौँ भने हामी जहाँ जान्छौँ त्यहाँ त्यो विचार पनि लिएर गएर त्यहाँ घमिल्याइदिने क्या
0: हो
1: यो चाहिँ गलत हो
0: एकदमै। र अब नयाँ पुस्ताले त त्यो जानिसक्यो होला पुराना राजनीतिज्ञहरूले पनि यो कुरा बुझिसके। हरेक ठाउँमा राजनीतिलाई जोड्नु र हरेक ठाउँमा आफ्नै पार्टीको प्रतिनिधित्व हुनुपर्छ भन्ने जुन त्यो तानाशाही प्रवृत्ति तम्ब छ नि त्यसको चाहिँ अन्त्य हुनुपर्छ। हरेक ठाउँमा राम्रो मान्छेले नेतृत्व गर्नुपर्छ र त्यो राम्रो मान्छेलाई आफ्नो पार्टीको राम्रो सिद्धान्त विचारले आकर्षण गर्नुपर्छ भन्ने चाहिँ लाग्नुपर्छ।
1: अनि अहिले पछिल्लो समयमा त कस्तो पनि देखिएछ भने सर विचारको भेद हुन्छ नि विचार विभेद फरक फरक छ त्यसले गर्दा त्यो आत्मीयता पनि नै के यो त फरक विचारको भनेर फरक त्यही नजिकै जोडिएको व्यक्तिसँग पनि आत्मीयता हराउँदै गयो यस्तो यस्तो पनि हुन्छ होइन। त्यहाँ त मानव मानव बीच त कति प्रेम हुनुपर्ने करुणा हुनुपर्ने होइन आत्मीयता हुनुपर्ने त्यो पनि हराएको हो कि जस्तो देख्छु कि
0: तर त्यो चाहिँ हराइराखेको चाहिँ होइन होइन कस्तो हो भनेदेखि धेरै अब 64-65 74-77 एउटा विचार राख्नेले अर्को विचार राख्नेलाई निषेध गर्न खोज्ने दुश्मनी गर्ने अनि 48-56 त्यस्ता प्रवृत्तिहरू त धेरै थिए तर त्यो समयक्रमसँगै प्रजातन्त्र सुदृढीकरण भएर जाँदै गर्दा लोकतन्त्र चाहिँ अलि राम्रोसँग बलियो हुँदै गर्दा त्यस्ता प्रवृत्तिहरूको पनि अन्त्य भइरहेको छ। अहिले सबै थरीका पार्टीका मान्छेहरू एकै ठाउँमा बस्न सक्ने सँगै चिया पिउन सक्ने सँगै काम गर्न सक्ने वातावरण चाहिँ छ र अब आफ्नै पार्टी बलियो हो राम्रो हो भनेर अलि ढिपी गर्ने प्रवृत्तिको पनि यो बिस्तारै अन्त्य हुन्छ होला र यो समय चक्र हो। यी सबै उपलब्धिहरू प्रजातन्त्र र गणतन्त्र बेगर हुनै सक्दैन तसर्थ हरेक नेपाली जनताले एउटा सचेत जनताले गणतन्त्रलाई बचाइराख्नुपर्छ लोकतन्त्रलाई राखिराख्नुपर्छ। बिना गणतन्त्र चाहिँ मुलुक न स्वतन्त्र बन्न सक्छ न मान्छे स्वतन्त्र बन्न सक्छ समृद्धिको परिकल्पना गर्न सकिँदैन। हामीले त धेरै देखिरहेछौँ गणतन्त्र नै सबैभन्दा उत्कृष्ट व्यवस्था
1: अहिलेको यो पछिल्लो समयको यो राजनैतिक परिवर्तनलाई चाहिँ सरले कसरी हेर्नुभयो?
0: यो राजनैतिक परिवर्तन त अब युवा हजुरहरूको अहिले यो राजनीतिक पार्टीहरूले केही पनि गरेनन् भनेर किनभने भनेदेखि म्याडम हामी जुन अहिले 52-55 उमेरको मान्छेहरू छौँ नि हामीहरूले त कच्चा बाटो उकालो ओह्रालो अनि त्यसपछि टुकीमा बत्ती बालेको स्कुलमा चाहिँ झोलै बोकेर 1 घन्टा हिँडेर आएको पुस्ताले यहाँसम्म आइपुग्दा हामीले धेरै परिवर्तन भएको देशमा प्रजातन्त्रपछि गणतन्त्रपछि भन्ने महसुस गरेछौँ। हिजो टुकीमा बालेर बसेको छोरा मेरो छोराछोरीहरू आज बत्तीमा पढ्न पाइरहेछन् मोबाइलमा पढ्न पाइरहेछन् इन्टरनेटहरू चलाइरहेको छन्। हिजो त इन्टरनेट त के कुरो रेडियो पनि सुन्ने
1: गेटमै फेरि स्कुलको बस लिन पुगेको
0: लिन पुगेको छ र उनीहरू यही मोबाइलमै जन्मिए सुविधामै जन्मिसकेपछि अनि उनीहरूलाई विदेश देख्ने विदेश जाने पनि अब धेरै अवसर मिल्यो अनि मोबाइलबाट विदेशका झिलमिले देखेर नेपालमा छैन भन्ने लाग्यो तसर्थ उनीहरूले अमेरिकामा यत्रो भयो नेपालमा त केही पनि भएको होइन यी राजनीतिक पार्टीले केही पनि गरेका होइनन् भन्ने जुन अमिट छाप थियो नि त्यो छापको कारणले अहिले यो परिवर्तन भएको परिवर्तनलाई हामीले स्वीकार गर्नुपर्छ तर उनीहरूले सोचे जस्तो केही पनि नभएको हुँदै होइन धेरै भएको छ। हाम्रै अगाडि हेर्नुहोस् हिजो जनताको अवस्था कस्तो थियो हिजो उत्पीडितहरूको अवस्था कस्तो थियो छुवाछुतको अवस्था कस्तो थियो महिलाहरूको अवस्था कस्तो थियो अनि महिलाहरूले आज चाहिँ एकदमै सशक्त परिवारमा अब नेपालमा जसले जति जे भन्नुहोस् हेर्नुहोस् तपाईँहरू यो मातृसत्तात्मक हो बाहिर हेर्दा पितृसत्तात्मक भए पनि यहाँ मातृ बेगर केही चल्दैन मैले मेरो घरमा भनेको केही पनि चल्न सक्दैन मलाई चिया खुवाउनु मन लाग्यो भने एउटा साथीलाई मेरो बुढी नपकाइदिए खुवाउनै पाउँदैन उसले दिनुभयो नि बन्द त्यसपछि यो मातृसत्तात्मक हो कि तपाईँ छोराछोरीको बिहाबारी गर्ने कुरा गर्नुहोस् आमाले नभने त्यो हुँदैन देख्दा पितृसत्तात्मक
1: तर त्यो घरमा देखिन्छ सर बाहिर समाजमा
0: चाहिँ यस्तो छ अझै पनि समाजमा चाहिँ महिलाहरू आफू अगाडि नउभिएर पुरुषलाई नै अगाडि ल्याउने चलन छ तर पर्दा पछाडि उनी नै हिरो हुन् मलाई लाग्यो
1: सरलाई लाग्यो तर पर्दा पछाडिको हिरो भनेर चाहिँ सम्मान गर्न पनि हामीले हिर्सिचाउँछौ कि फेरि होइन हाम्रो
0: संस्कारलाई चेन्ज
1: गरिसकेको छैन त्यो होला त सर त्यो होला त त्यो परिवर्तन आउला
0: आउँछ धेरै आइसकेको छ
1: धेरै आएको छ
0: आउँछ बिस्तारै आइरहेछ आइरहेछ यो जुन परिवर्तन भयो नि अहिले परिवर्तन मान्छेहरूसँग धेरै अपेक्षा छ अहिले जुन परिवर्तन भएर नयाँ सरकार बनिरहेछ यो सरकारले जनताका सबै आकाङ्क्षा नभए पनि आफूले वाचा पत्रमा लेखेका सबै कुरा नगरे पनि लेखेको 25% काम मात्रै गरिदियो भने पनि पूर्ण हुन्छ हामी पूर्ण ठान्छौँ त्यसलाई र अब हाम्रो अपेक्षा आशा युवाहरूको के छ भने पाँच वर्षसम्म यसले निरन्तर सरकार चलाइरहोस् युवाहरूको आकाङ्क्षा बुझोस् जुन अब विदेशै जानु पर्दैन भन्ने जुन अलि योलाई त खास चाहिँ पाँच वर्षमा देश अमेरिकाभन्दा माथि पुग्छ हामी विदेश जाने त कुनै छैन विदेशले नेपालमा आएरै रोजगार पाउँछन् भनेर नि यो परिवर्तन गरिदिएको
1: हुन्छ भन्सुन गर्ने संस्कार हटोस् होइन क्षमताको आधारमा अवसर पाउन् यिनै कुरा त हुने छ
0: होइन र यो कुरा भइदियोस् यो युवाको आकाङ्क्षाहरू चाहिँ पुरा होस् भनेर हामी सुर्खाउँछौँ
1: फेरि अब यो नयाँले पनि यो मेरो मान्छे हो कि होइन भनेर हेर्न थाल्यो भने फेरि समस्या त्यही भइदिन्छ पुरानै जस्तो भइदिन्छ
0: नयाँहरूलाई धेरै गाह्रो छ
1: गाह्रो छ
0: पुरानो पार्टीहरूमा अवसर नपाएपछि पुरानो पार्टीमा क्षमता देखाउन नसकिसकेपछि र त्यो पुरानो पार्टीका लो पोइन्टहरू हुन्छ नि कमजोरीहरूका पुरै बुझेको मान्छेहरूले मिडियामा गएर मञ्चमा गएर सत्तो सराप गरेर त्यो चाहिँ नयाँ पार्टीको कार्य समितिमा पुगिरहेको छ त्यसको नियतै परिवर्तन हुन त्यति सजिलो छैन तसर्थ उसले पनि सजिलै उसले भने जस्ता सबै कामहरू गर्न सक्ला भन्ने कुरामा हामी ढुक्क छैन र उसले पनि यी जुन पोजल रूपहरू छन् जुन विकाउ छन् त्यस्ताहरूलाई नियन्त्रण गर्दै सरकारको नेतृत्व गरोस् स्थानीय तहको नेतृत्व गरोस् भनेर शुभकामना दिन्छु र पुराना पार्टीहरू जुन नयाँले गरिरहेको प्रचार हावादारी कुरा छ त्यति साह्रै नराम्रा हुँदै होइन उनीहरूले ती पार्टीका कार्यकर्ताहरूले समाजभित्र गाउँभित्र कति धेरै काम गरे आफ्ना खोटेका पैसा राखे उपभोक्ता समिति बनाए बाटो बनाए स्कुल बनाए पानीका ट्याङ्की बनाए आज ती सबै काम गर्ने मान्छेहरूलाई घर चलाइनु अपमान गर्नु यो नेपाली संस्कार अनुसार हुँदै होइन र यो संस्कारको पनि अन्त्य हुनुपर्छ
1: हजुर सर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: सबैभन्दा पहिला म यो रेडियो सफलता 103.4 मेगाहर्ज जसले मलाई आज यसरी बोल्ने अवसर दियो त्यो संस्थाप्रति दुर्गा बहिनीप्रति धेरै धेरै आभार व्यक्त गर्दै यो रेडियो सबैजनाले सुन्नुहोला र कहिलेकाहीँ तपाईँहरूलाई पनि यसरी इन्टरभ्यू दिने अवसर मिल्नेछ त्यो अवसरको पनि सदुपयोग गर्नुहोला
1: हस् धेरै धेरै धन्यवाद छ सर यो समयको लागि समाजमा सामाजिक क्षेत्रमा काम गर्न रुचाउने व्यक्तित्व र त्यो आफू त्यहाँ उपस्थित भइसकेपछि विशुद्ध सामाजिक कामै हुनुपर्छ भनेर तन मनले लागिपर्ने व्यक्तित्व हुनुहुन्छ उहाँ राजनीतिक नगर्ने होइन विचार नहुने होइन पक्कै पनि हरेक व्यक्तिसँग आफ्नो राजनैतिक आस्था छ विचार छ तर त्यो विचारलाई कहाँ हो त प्रयोग गर्ने भन्ने कुरा एकदम क्लियर रूपमा बुझ्न जरुरी छ हामीले राजनीति गर्न पर्ने ठाउँमा पनि राजनीति गरिरहेका छौँ र नगर्न पर्ने ठाउँमा पनि राजनीति गरेका कारणले देश बिग्रिएको छ आज हामीले छलफल गर्यौं पोखरा एकाडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका सल्लाहकार बाथुले चौर कार्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अन्य थुप्रै सामाजिक संस्थामा अत्यन्त क्रियाशील व्यक्तित्व नेकपा एमाले वडा कमिटिका पूर्व अध्यक्ष अहिले जिल्ला कमिटी सहकारी विभागका सदस्य बसन्त तिमेन सेना सरसँग हामीले कुराकानी गर्यौं र समय दिनुभएकोमा आदरणीय सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811062983 9855 सम्झनु है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161541994 541495 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
8: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
9: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
10: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
11: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9857325575।
12: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807861234 97050 77123 व्हाट्सएप नम्बर 9801177123

0: बाकी लाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26110
2: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
3: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
3: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
2: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111 सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615553050 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
8: रेडियो सफलता 103.4

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज असार 15 दही चिउरा खाने दिन, 23 राष्ट्रिय धान दिवस पनि मनाइदे। झण्डै 10 लाख मेट्रिक टन धान नेपाललाई अपुग। पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावरीको सम्भावना। युरोपमा गर्मीबाट 1300 जनाको मृत्यु भएको डब्ल्यूएचओको भनाई। अमेरिका र इरान बीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकप प्री क्वार्टर फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि बन्ने मूल नारा सहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिदेशक तथा 23 धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रबन्धनमा सरकारको प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिन 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 81-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन उत्पादन भएको विभागले जनाएको छ। यद्यपि वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्ता प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यही बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नु अघि दही अछेता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाउने विदाई गर्ने चलन छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास पनि रहिआएको छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। गुरू गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर परिक्रमा गरिने पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबैन्तम त्रक्र वैदस्यम कि प्रजायनम भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढ़ाउँछ। पखला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा वृहत रूप लिएको छ। यसरी असार 15 गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। राष्ट्रिय धान दिवस वा दही चिउरा खाने दिन असार 15 को अवसरमा आज विभिन्न ठाउँमा असार रोपाई महोत्सव र अछारे हिले खेल्ने प्रतियोगिताहरू पनि सञ्चालन हुँदैछन्। मनसून सक्रिय हुन थालेसँगै देशमा धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सीसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भागमा धेरै ठाउँमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली
हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना रहेको छ। यस्तै तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी गण्डकी र सुमिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै ठाउँमा हावाहुरी पनि सम्भावना छ। कोशी भोलि र पर्सि पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी तथा सतर्कता अप्नाउन सबैलाई आग्रह गरेको छ। यता विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले तातो लहरका कारण युरोपमा 1300 जनाको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिदेशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जून यता युरोपमा तापक्रमसँग सम्बन्धी 1300 भन्दा बढी अतिरिक्त मृत्यु भएको बताएका छन्। युरोपमा गर्मीयामको शुरूआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन प्रभावित भएको छ। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कृतिमा कायम गरेको छ। जर्मन, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रममाले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ। डब्ल्यूएचओका महानिदेशक ग्रेबियसले गर्मीका कारण हुने शारीरिक तनावलाई प्राय मौन हत्यारा साइलेन्ट किलरका रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर कार्यालय र विद्यालय यस्ता चरम तापक्रम सामना गर्न तयार नभएको बताएका छन्। यता केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेको छ। रोटर्सका अनुसार दुवै देशले हुर्मज विवाद समाधान गर्न भोलि मंगलबार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेको खबरमा उल्लेख छ। वार्ताको अवधिभर दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हुर्मज जलमार्गबाट निर्वाध र अवाध जहाज गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया पनि दिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघाचीले हुर्मज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारीमा भएको बताउनु भएको छ। पछिल्लो केही दिन यता हुर्मज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढ़ेको थियो। अब विश्वकप खेलकुदको समाचार। सहआयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम सरमा पुगेको छ। लस एन्जल्समा गैराती स्टेफेन एउलाकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नेकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब अन्तिम सोह्रमा क्यानाडाले मोरक्को र नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकका उपविजेताका रूपमा अन्तिम सोह्र पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडालाई पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। विश्वकपमा आज नेपाली समयअनुसार राति पौने 11 बजे अमेरिकाको होस्टन स्टेडियममा ब्राजिल र जापानले खेल्नेछन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज असारको 15 दही चिउरा खाने दिन, 24 धान दिवस पनि आज मनाइँदै झण्डै 10,00,000 मेट्रिक टन धान नेपाललाई अपुग। पानी परेसँगै गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना। युरोपमा गर्मीबाट 1300 जनाको मृत्यु र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। ओके, सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट द
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530501589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553571, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 9856320325 9806535480 साथै आईएलएस पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9821 27014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्री तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला

0: कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क संपर्क नंबर 061-520-179।
1: लो नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
2: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9161-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा प्रात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता नि छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826060968।
4: सफलता स्टूडियो टाइम।

Squat. अनौहलो समय बाँझो खान्छ कमाई हिउँद वर्षा भरि जोत्छ यसै गरी।

तरे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाई हिँड़

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9840606642, 9860401081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

परुलाई घास हात मालिए बिउ खाजाको डालो समाई देउना।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161553071, 9867881234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0161576110, प्रोप्राइटर मनोज बास्तोला, 9560222625, 9560226110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मिस्दै जाँदा सगरमाथा चिनातिर नुक्साना हामी सबलाई चिनाउने चुच्चो झण्डा झुक्साना मिस्दै जाँदा सगरमाथा चिनातिर नुक्साना एक साल भए मेरी आमा मेरी नेपाल आमा तिम्रो छोरो गौतम बुद्ध भारततिर पुग्छामा हामी सबलाई चिनाउने चुच्चो झण्डा झुक्साना डर छ मलाई डरसामा मलाई अति डर छ डर छ मलाई डरसामा मलाई अति डर छ तिम्रो हाम्रो सम्बन्धको गाठो पनि पुग्छामा तिम्रो छोरो गौतम बुद्ध भारततिर पुग्छामा दशरथ बलभद्र जस्ता छोरा छैनन् आज दशरथ बलभद्र जस्ता छोरा छैनन् आज अब भन तिम्रो पिता कुन छोराले पुग्छामा तिम्रो हाम्रो सम्बन्धको गाठो पनि पुग्छामा सदा सदा यस्तै भए सदा सदा यस्तै भए यस्तै यस्तै हुँदै गए कृति गङ्गा भन्दा पहिले हाम्रो रगत सुक्सामा मिस्दै जाँदा सगरमाथा चिनातिर नुक्सामा हामी सबलाई चिनाउने चुच्चो झण्डा झुक्सामा हामी सबलाई चिनाउने चुच्चो झण्डा झुक्सामा
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 56 59 60। दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 15 475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
7: सफलता स्टुडियो टाइम, इट्स टू वेल नोन।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-98-560-34-432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।

0: डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067881234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जल गर्न समिक्त काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584-541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगियो मात्र हामी जोगिन्छौ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

स्टुडेन्ट भिजा में जापान जान चाहने का सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिंग को दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9507325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौँ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौँ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर

61 574 225 95560 21440 95560 60 127 र 98038 21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ।
3: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867081234, 9705077123। व्हाट्सएप नम्बर 9811701।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्भर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।

0: सक्नुहुनेछ।
1: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 98 5 60 23 461, 98 2 66 0 6 9 8।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन, के भन्छ यो रेडियोले?
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

आने असर मको मेला बारी आउने बेला वज्रन साके सड़काने मुला को सानो तिमी नै हो सानो यो मोटुमा धड़काने

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने

0: 104
1: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
3: मेरी आमै नि घर बनाउन लाग्यो कुरा त चाहे पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
8: मुहान वरपरका रुख नकाटौं र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
9: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 60 62 983 98 5 60 52 855 समझनुस है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: आ दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

पर्खाइमा छु प्रियतम भेट्ने दिनको गाह्रो भाषा कटाउन यी पर्खाइका दिनहरू आएछौ भने फर्किएर यसरी रङ्गाउला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

सपना छ रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सुदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

छोटो चिया बन्दन भइले कतै नसिबमा रहन्छ भने छुट्टी नपाला गर्दा गर्दै भनेछ भने नि हामीले कहिले मन नदुखाउँ आइसु भने सक्यो म अर्को साल ठिकै सकेपछि उपहार ल्याउँछु होइन भने प्लिज

विश्वास पनि तिमीलाई नगरेको होइन। कुरिरहे प्रियतम अझै कति कुर्नु, भेट भएपछि कुनै प्रहरमा गुनासो सबै सुनाउँदा आएछौ भने फर्किएर यो सुदो रङ्गाउँदा होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहाँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लडुङ्गा यु एफओ र थ्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 0865879115
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
2: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
3: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 01-5547-37 मोबाइल नम्बर 98-5608-7744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क।
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98460-59581
3: 98165-75।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै

0: बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 9856320325 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टू मिट्स।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460008581। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो एरियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कका लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811-87488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देशको पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि

0: सम्पर्क नम्बर 9856011886 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आमा पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: हा दाइ पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह वर्तबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98562317 र 98465079079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী ওলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি হরু সুপথ মূল্য মা পাইন্ছ আপুলাই মন পরি দেশ কো জার্সি কা লাগি সমজন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটার মোহন কুয়ার সম্পর্ক 9816 62 983 98 5 60 52 855 সমজনোস হই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई
7: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
7: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र थ्री कम्प्लेक्स को बीचमा
8: फोन नम्बर 061 5 87 915
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00 851
10: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
11: होइन के भन्छ यो रेडियाले
10: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारी पाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061 574 225 98 560 21 440 98 560 60 127 र 98 038 21 440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
12: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
13: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
12: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615530501589848
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको 3 दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनुहुने वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: अब आउनुहोस् रामायणमा, जुन वेद शास्त्र छ, वेद शास्त्रमा सबैभन्दा माथि शिर वेद मानिन्छ र त्यसको पाहु रामायण मानिन्छ। शास्त्रमा यसैद्वारा सबको समाधान गरिन्छ। त रामायण त के छ? रामचरित मानस तुलसीदासजीले साधारण हिन्दीमा लेखिदिए, गवारी भाषामा, जो कोहीले पनि पढेर बुझ्न सक्छ। यसमा बुझ्न पर्ने कुरा के छ? होइन, तुलसीदासजीले नै बताए, रामायणको पनि अधिकारित्व छ, पढ्ने सुन्ने अधिकारित्व के छ?

0: नाथ।
1: अरे तुलसीदास जी ने तो भयानक सा तरु लगाई दिए। रामायण पढ़ने को निमित्त, सुनने को निमित्त के एक श्रद्धा, श्रद्धा विश्वास, दूसरो संत भगवत प्राप्त महात्मा को संग। यदि भगवत प्राप्त संत साथ में छैन भने खबरदार कसैले रामायण नपल्टाओस्। तुलसीदास जी भन्छ तेस्रो शर्त भगवत प्राप्ति गरेको, जिन ही न प्रिय रघुनाथ। जसलाई प्रिय छैन रघुनाथ, भगवानसँग भक्ति छैन, प्रेम छैन, त्यसले पनि नपल्टाओस्। बताउनुहोस् तीन तीन शर्त। त हेर्नुहोस् वेददेखि रामायणसम्म सब पण्ड सुन्नको अधिकारी चाहिन्छ। जब अधिकारित्व छैन त्यसको भने हामी त्यसको अर्थ बुझ्न सक्दैनौं। इतिहासमा रामानुजाचार्य इत्यादि जगद्गुरुहरू भए, रामानुजाचार्य जीले भने कि म एक एक वेद को अक्षर को तीन तीन अर्थ बनाइदिन सक्छु, हरेक शास्त्र को दस दस अर्थ बनाइदिन सक्छु, परोक्ष छ, त्यसैले आफै जान्न सकिदैन। श्रुति पुराण बहु कहे उपाय, छुटे न अधिक अधिक उरझाई। यदि कसैले स्वयं प्रयत्न गर्छ म वेद शास्त्र पढेर आफै जान्ने हुन्छु, त त्यसको निमित्त तुलसीदास जी सावधान गराएर भन्छन् कि अधिक अधिक उरझाई, त्यसमा तिमी यस्तो उल्झिनेछौ यस्तो उल्झिनेछौ कि पागल हुन्छौ पागल, त्यसको अर्थ निकाल्न सक्दैनौ। किन आउनु संक्षिप्तमा यो पनि सम्झाइदिन्छु म। हेर्नुहोस् भगवानलाई जान्न नसक्ने कारण वेदशास्त्रको अधिकारित्व त मैले बताएँ, आफै पढेर बुझ्न नसक्नुको कारण को अझ गहिराईमा जानुस्। भगवान विरोधी धर्म को अधिष्ठाता छ, विरोधी धर्म यही हो भगवान भनेर कसैले टुंगो लाउन सक्दैन। त्यसकारण जस्तै मानिलिनुहोस् यदि तपाईलाई कसैले प्रश्न गर्यो तपाई ब्रह्मचारी हो, तपाई जवाब दिन्छ म ब्रह्मचारी हुँ, बाल ब्रह्मचारी हुँ। ब्रह्मचारी को अर्थ क्यों? ब्रह्मचारी को अर्थ हो कि कुनै गृहस्थ जीवन संबंधी स्त्री पति संबंधी कुनै पनि कार्य में भाग न लिएको व्यक्ति, अलग रहेको व्यक्ति ब्रह्मचारी। अब फेरि प्रश्न गर्नुस् तिम्रा संतान छन्, परिवार छन्, एक दर्जन छोरा छोरी छन्, अरे तिमी ब्रह्मचारी हो? हाँ म ब्रह्मचारी हूँ, बाल ब्रह्मचारी। संतान पनि छन्, संतान पनि छ। अब तपाईं के भन्नुहुन्छ? यो बोला है क्रैक ए भन्नुहुन्छ। तर भगवान को संबंध में यह दुईटै चीज लागू हुन्छ, एक साथ विरोधी धर्म को अधिष्ठाता। हेर्नुस् एक पटक ब्रज में वृंदावन में गोपिनीहरूले कात्यायनी देवी को व्रत बसे, उद्यापन करने दिन आयो, समाप्त करने को निमित्त उनीहरू चाहन्थे कि यस्तो महात्मालाई भोजन गराऊ जसलाई गरेपछि सयौं हजारौं महात्मालाई भोजन गराएको बराबरको फल प्राप्त होस्, एकलाई गराए पुगोस्। यो विचार मनमा आयो त उनीहरूले गएर श्रीकृष्णलाई सोधे, गुरु घण्टाललाई सोधे, त श्रीकृष्णले भने अरे यसको समस्याको यू समाधान गरिदिन्छु म, यस्तो छ मेरो गुरु छन् दुर्वासा, दुर्वासा ऋषि यमुनाको पारिवचन पारायण गरेर समाप्त गर्ने दिन जुन छ त्यो दिनमा उहाँलाई लगेर भोजन गराउने बस तिमीहरूको काम बन्छ। त त्यही सल्लाह अनुसार गोपिनीहरूले तमाम 56 भोग तयार गरे, सब गोपिनीहरूले एक एक आइटम बनाए। त भोजन लिएर यमुना पार जान थालेका थिए। बरसातको समय थियो, खुब भेल आइरहेको थियो यमुनामा, कुनै पनि नौकावाला जान तयार थिएन, नौका उल्टिन्छ त्यो डरले कोही जान तयार थिएनन्। समय बित्दै गइरहेछ, परेशान भए गोपिनीहरू के गर्ने। त उनीहरूले श्रीकृष्णलाई गएर सोधे, तिम्रा गुरु पारी छन्, यमुनामा भेला छ, यहाँ बनाएको खानेकुरा आलुको अचार गनाउन लागिसक्यो, कहिले पुगेर खुवाउनु, छिटो गर्नु पर्यो, के उपाय छ। श्रीकृष्णले भने, अरे यसमा समस्या के छ, यमुनालाई गएर भनिदिनु कि यदि श्रीकृष्ण अखण्ड ब्रह्मचारी हुन् भने यमुनाले बाटो दियोस्। अखण्ड ब्रह्मचारी, अखण्ड ब्रह्मचारीको अर्थ हुन्छ त्यो पुरुष जसले स्त्री तर्फ फुटे आँखाले पनि नहेरोस्। अन्य कुरा त परे जाओस्, हेर्दा पनि नहेरोस्। अरे लक्ष्मणजीले गरे, नुपुरे तो भी जानामी नित्यम पादा भी बन्धनात्। जब सीताजी हराइन् त गहनाहरू भेटियो, त यो गहना कुन कुन हो चिन्दछौ लक्ष्मण? उसले म त चिन्दिन, म त पाउजु मात्र चिन्छु सीताजीको, किनकि मैले भाउजूको पाउजु लगाएको चरण बाहेक अरू शरीरको अङ्ग कहिल्यै हेर्दै हेरिन। चरणमा म सधैँ प्रणाम गर्थे, त्यसकारण पाउजू चाहिँ चिन्दछु, अरू चिन्दिन। त्यो पर्सनालिटी। तर यहाँ श्रीकृष्णको बारेमा त सब गोपिनीहरूलाई अनुभव छ, यी लम्पट सधैँ हाम्रो पछि पछि हिँड्छ, कहिले माटोको भाडो फोरिदिन्छ, कहिले के गर्छ, अनेक विघ्न गर्छ, यो कहाँको अखण्ड ब्रह्मचारी, विश्वास भएन। तर सोचे कि अरे भन्नमा के छ, गएर भनौँ यमुनाले बाटो दियो भने ठिक छ, नत्र सब मिलेर आज 12 बजाउनुपर्छ। फर्केर आएर गोपिनीहरूले सल्लाह गरे, गए यमुनाको तीरमा गएर भने, हे यमुना महारानी, यदि श्रीकृष्ण अखण्ड ब्रह्मचारी हुन् भने हामीलाई बाटो देऊ। तुरन्त सुन्दर फूलको पुल बन्यो, त त्यसबाट पारी गए, दुर्वासालाई भोजन इत्यादि गराए। त हेर्नुहोस्, भगवानमा यो दुई विरोधी धर्म एक साथ हुन्छ। सब भोग गर्दा गर्दै पनि भगवान योगेश्वर कहलिन्छन्, आफ्नो पर्सनालिटीमा रहने दुई तत्व एक साथ। त यस्तो तमाम छन् वेद शास्त्रमा। अजाय मानो बहुधा विजायते तस्य योनिम परिपश्यन्ति धीरा, वेद भन्छ। भगवान के छ, अजन्मा छ, अजाय मानो अजन्मा छ, कहिले भगवानको जन्म हुँदैन। फेरि त्यही मन्त्रको अर्को शब्द भन्छ, बहुधा विजायते, त्यसको अनन्त जन्म हुन्छ। हेर्नुहोस् विरोधी कुरा, एकतर्फ वेद भन्छ अजन्मा छ, अर्कोतर्फ भन्छ अनन्त जन्म हुन्छ। अवतारा ह्य संख्येय हरे सत्व निधर दुजम, भागवत, भगवानको अनन्त जन्म हुन्छ। एकतर्फ भन्छ जन्मै हुँदैन। अझै गहिराईमा हिँड्नुहोस्, सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम, श्वेतासोत्तर उपनिषद वेदमा भन्यो भगवानको इन्द्रिय मन बुद्धि हुँदैन, हुँदैन, बिल्कुल हुँदैन। ठ्याक्कै गीतामा यसको उल्लेख गरिएको छ, यही मन्त्रलाई श्लोकको रूपमा, गीता 13 अध्यायको 14 श्लोक, सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम, सर्वेन्द्रिय विवर्जितम भगवान को इंद्रिय मन बुद्धि छैन तर सब इंद्रिय मन बुद्धि को ले ग्रहण करने रस्व सब ग्रहण कर विरोधी चीज सब एक साथ

0: अलौकिक करनी,
1: अलौकिक के करनी, बिनु पग चले, बिना गोड़ा हिड़च भगवान, बिना कान सुन्छ, जिब्रो बिना अनेक रस को भोग गर्छ, आंखा बिना देख्छ, अलौकिक विरोधी धर्म कसरी था पाउने? यही हो, अपाड़ी पादो जवनो ग्रहीता पश्चात्य चक्षु सशृणोत्त कर्ण सबेति वेत्तम न च तस्यास्ति वेत्ता तमाहुरग्रम पुरुखम महांतम श्वेतासोत्तर उपनिषद 3:19। वेद भन्छ पाणी पादो न पाद छ न गोडा छ न हात छ तर भगवान सब चीज गर्छ। हेर्नुहोस् विरोधी अनेक छन्, भगवान तमाम झगडा छ आज विश्वमा, भगवान सगुण साकार छ कि निराकार छ, सब आफ्नो डम्फा पिट्छन्। बृहदारण्यको उपनिषद 2:3:1 भन्छ द्वै भाव ब्रह्मणो रूपे मूर्तन चैवा मूर्तन। वेद भगवान दुवै छ, निराकार पनि छ साकार पनि छ। अब निराकारलाई भगवान भन्ने कि सगुण साकारलाई भन्ने? द्वै एव ब्रह्मणो रूपे मूर्तन चैवा मूर्तन। आदि जगत गुरु शंकराचार्य जो निराकार ब्रह्म को अनुयायी थे उनले पनि स्वीकार करे द्वै ब्रह्मणो रूपे, ब्रह्म को दुई रूपै छ। परम स्वतंत्र न सिर पर कोई, भगवान परम स्वतंत्र बताउँछ शास्त्र एक तरफ, परम स्वतंत्र अर्को तरफ बच्च अह अहम भक्त पराधीनो ह्य स्वतंत्र बद्धुज साधु वीर ग्रस्त हृदयो भक्त भक्त जनप्रिय भागवत 9:4:63। होइन भगवान स्वतंत्र छैन पराधीन छ। त्यही वेद शास्त्रमा एक तरफ एक कुरा अर्को तर्फ अर्को कुरा अनेक विरोधी सिद्धान्त। यस्यावतम तस्य मतम मतम यस्य न वेदसः अभिज्ञातम विजानताम विज्ञातम अभिजानताम। केनो उपनिषद भन्छ जसले जान्दछु भन्दछ भगवान त्यसले जानेको हुँदैन, जसले जानेको हुन्छ उसले भन्नै सक्दैन। वेदको परिभाषा दोज हु नो डोन्ट से, दोज हु से डोन्ट नो ताओइज्म पनि भन्छ। ठ्याक्कै वेदको अनुवाद कसरी जान्ने भगवानलाई? यही हो भनेर हेर्नुहोस्, कार्य पनि तमाम विरोधी भगवानको। एकतर्फ भगवान के भन्छन्? प्रख्यात श्लोक छ गीताको 4:7-8 श्लोक, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्म संस्थापनार्थाय संभवामि युगे युगे। ते भगवान जब 18 अध्यायमा पुगे तब बदले भाषा चेंज भो, सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज। 18 अध्यायको 66 श्लोकमा भन्छन् पहिला भने जब जब धर्मको हानि हुन्छ अधर्म बढ्छ त्यति त्यति बेला म आउँछु यो संसारमा, धर्मको रक्षा गर्छु, साधु सन्तको रक्षा गर्छु। 18 अध्यायको 66 श्लोकमा पुगेपछि के भन्छन्? हे अर्जुन सुन, यो धर्म शर्म त्यागिदे। अरे त्यागे चित्त त फेरि के संस्थापन गर्न आयो तिमी? हेर्नु विरोधी कुरा, एक तरफ भगवान भन्छन् समोहम सर्वभूतेषु न मे द्वैष्यस्ति न प्रिय। गीता 9:29 भगवान भन्छन् म सबको निमित्त समान छु, समान न मेरो कसैसँग द्वेष छ, न राग छ, न कुनै मित्रता छ, न शत्रुता छ, केही छैन, सब बराबर। फेरि भगवान भन्छन् सर्वगुह्यतमं भूय शृणु मे परमं वच, इष्टोषि मे दृढमिति ततो भक्ष्यामि ते हितम्। गीता 18 अध्यायको 64 श्लोकमा भगवान भन्छन् हे अर्जुन सुन, प्राइभेट कुरा सुन, गुह्यतमं भूय फेरि सुन, तँलाई मात्र बताउँदैछु, म कसैलाई पनि बताएको छैन मैले, प्राइभेट कुरा तेरो हितको निमित्त बताउँदैछु। किन? किनकि इष्टोसिमे त मेरो इष्ट होस्, आफन्त होस्, त्यसकारण हेर्नुहोस्। त्यही भगवान् श्रीकृष्ण 9 अध्यायको 29 श्लोकमा भन्छन् सब बराबर छन्, मेरो समान छन्, कोही इष्ट छैन, कोही दुष्ट छैन मेरो। त्यही भगवान् त्यही गीतामा 18 अध्यायको 64 श्लोकमा भन्छन् अर्जुन त मेरो इष्ट होस्। हेर्नुहोस् विरोधी कुरा। अब बताउनुहोस्, संसारमा पनि कुरा बदल्ने मान्छेलाई हामी मान्छे होइन पशु रहेछ भन्छौँ, अब भगवान्ले के भन्नुहुन्छ? अनेक विरोधी चिज छन्। यत्र येन यतो यस्य यस्मै यद्यद् यथा यदा चादिदं भगवान् साक्षात् प्रधान पुरुषेश्वरः। भागवतमा त पराकाष्ठ छ, व्याख्या गर्ने फुर्सद छैन, नम्बर बताइदिन्छु, किताब खोजेर पढ्नुहोस्। कर्मान्यनिहस्य भवो भवस्यते दुर्गाश्रयो थारि भयात् पलायनम् कालात्मनो यत् प्रमदायुताश्रयः स्वात्मन्द्रतेह खिद्यति धीर्विदामिह। भागवत 3:4-16। सर्वत्र यसमा यो बताइएको छ कि भगवान अजन्मा छ, कालको पनि महाकाल छ, तैपनि डराउँछ। तपाईँहरू सबले सुन्नु भएको छ, मथुराबाट भागे एक राक्षसको डरले, जरासन्धको भयले, जाके भय भय भीत हो, जो भगवानलाई देखेर भय मतलब डर, काल पनि डराउँछ, ती भगवान पनि जरासन्धको भयले भागे, यस्तो भागे कि समुद्रको बीचमा गएर द्वारिका बनाएर बसे। त्यति डर छेद्वा त हामी पनि छैनौँ जति भगवान छ। त्यही भगवानको निमित्त वेद भन्छ भया दस्याग्निस्तपति भया तपति सूर्य भया दिन्द्रश्च वायुश्च मृत्युर्धावति पञ्चमः। कठोपनिषद 2:3-3 हेर्नुहोस्, जसको डरले यो सूर्य जुन छ त्यसले तातो दिन्छ, आगोले तातो दिन्छ, प्रकाश दिन्छ, इन्द्र महाकाल जति छन् यमराजहरू सर ठप ठर कापेर भगवानको अगाडि कार्य गर्छन्, कालको पनि महाकाल छ, ऊ पनि डरायो। यो सब विरोधी सिद्धान्त, विरोधी धर्म एकसाथ भगवानमा लागू हुन्छ। त्यसकारण महानतम बुद्धिमानहरू पनि भगवान यही हो भनेर निश्चय गर्न सक्दैनन्। आउनु सृष्टिकर्ता ब्रह्मा, ब्रह्माको स्टेटमेन्ट सुनाउँछु, अब अन्तिम फिनिसिङ टच तपाईँहरूलाई।

0: विगतमा जानेका छन्। वेदाहमेतं पुरुकं महान्तमादित्य वर्णन तमसः परस्तात्। श्वेतासोत्तर उपनिषद 3:8 वेद द्वारा नहीं, म बताउने छु। वेद भन्छ इतिहासमा धेरै जीवात्माहरूले परमात्मालाई जानेका छन्, उपाय छ। जस्तै तुलसीदास जीले जाने, सुरदास जीले जाने, मीराबाईले जानिन्, संत ज्ञानेश्वरले जाने, तुकारामले जाने, तमाम जगत गुरुहरूले जाने, त हामी किन जान्न सक्दैनौ? जे उपाय तिनीहरूले लगाए त्यो उपाय हामी लगाएर जान्नेछौ। तर आज सबै गइसक्यो, त्यसैले जान्नेछौ त्यो उपाय आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षे राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार, ईस्वी सम्वत जून 30 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ। नक्षत्रमा पूर्वसाढा अहोरात्र रहनेछ। विष्कुम्बादी योगमा वर्म 27 गति 11 पलासम्म, त्यसपछि ऐन्द्रयोग लाग्नेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मित्र योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 34 गति 32 पला अर्थात 13 घण्टा 53 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:13 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 7:37 रहेको छ भने चन्द्रमा अस्ताउने समय बिहानमा 5:03 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। आफ्नै राशिमा चन्द्रमा रहँदा तपाईँ भित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले तपाईँलाई पछ्याउनेछ। आमदानीका स्रोतहरू बन्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिरहेको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ बन्नेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि आज रहेको छ। व्यापारमा नयाँ रणनीति अपनाउनाले तपाईँलाई आज विशेष लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धा